0: सहजता र व्यवस्थित सेवा उपलब्ध गराउने तयारी गरिएको गोसाई कुण्डा क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनु भएको छ। आउँदो भदौ 12 गते जनपूर्णिमाका दिन लाग्ने विशाल मेलाका लागि सबै खाले तयारीका लागि जुटेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्याम कुमार शाहको अध्यक्षतामा सोमबार सम्पन्न गोसाई कुण्डा मेला व्यवस्थापन समितिको बैठकले मेलालाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ। गोसाई कुण्डमा स्नान गरी भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृलाई मोक्ष मिल्नुका साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौं भक्तजनहरू गोसाई कुण्डमा स्नान गर्न आउने गर्दछन्। हिमाली क्षेत्रमा रहेका कुण्डा मेलामा तीर्थयात्रीलाई लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै अक्सिजन सहितको चिकित्सक टोली गोसाई कुण्डमा तैनात गरिने गोसाई कुण्डा गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले बताउनु भएको छ। सभामुख डोल प्रसाद अर्याल डीपी अर्यालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्ष सहितका दलका सांसदहरूले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा आएर प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो। गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाब दिनुभएको थियो। त्यसक्रममा उहाँले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दावी गर्नुभएको थियो। साढे दुई महिनासम्म प्रधानमन्त्रीले यसबारे स्पष्टीकरण दिनुभएको छैन। विपक्षीले त्यस यता लगातार विरोध गर्दै आइरहेपछि सभामुख अर्यालले हिजोको बैठकमा प्रधानमन्त्री शाहलाई सांसदहरूको प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो। सभामुखले प्रधानमन्त्री शाहलाई निर्देशन दिनुभए लगत्तै विपक्षी दलका सांसदहरूले टेबल बजाएर समर्थन गरेका छन्। यसैबीच प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ। प्रश्न सोध्न चाहने सांसदहरूले भदौ 5 गते भित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा 15 जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्। सभामा प्रतिनिधित्व गर्ने 6 वटा दलका तर्फबाट 1-1 जना र बाँकी 8 जना सांसद भने दलको हैसियत अनुसार छानिनेछन्। अर्थात प्रश्नोत्तरमा 70 रूढ़ रासोपाका धेरै सांसदले भाग लिन पाउनेछन्। यसअघि बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सभामुख डीपी आर्याले सांसदहरूले उठाएका प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई निर्देशन गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रोपाका सभापति रवि लामिछानेले पार्टीभित्र कोठा चोटा र भेलामा बसेर मनोमानी ढंगले बाँडिएका सम्पूर्ण जिम्मेवारी यही क्षणबाट खारिज भएको घोषणा गर्नुभएको छ। पार्टीले शुरू गरेको क्याण्डिडेट क्लबको वैधानिक प्रक्रियामा सामेल नभई कसैले पनि आगामी निर्वाचनमा उम्मेद्वार बन्न नपाउने पार्टी सभापति लामिछानेले प्रष्ट पार्नुभएको छ। सोमबार पार्टी कार्यालयमा वनस्थलीमा हिजो आयोजित क्याण्डिडेट क्लब घोषणा कार्यक्रममा सभापति लामिछानेले पार्टीको आधिकारिक आरएसभीपी एप मार्फत यसको औपचारिक शुरूआत भएको जानकारी दिनुभयो। उहाँका अनुसार शुरूआती चरणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्य पदका आकांक्षीहरूका लागि आवेदन खुला गरिएको छ। पार्टीभित्र कतिपय व्यक्तिले अनौपचारिक रूपमा उम्मेद्वार घोषणा गर्दै हिँडेको र माला लगाएको चर्चा चलेको प्रति आपत्ति जनाउँदै लामिछानेले टिकट बाँड्ने प्रवृत्तिको अन्त्य भएको बताउनुभयो। कसैले पनि कोठामा, चोटामा, सभामा वा कहीँ बसेर जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तोकेको, बेचेको वा उपहार दिएको भए त्यो सबै यही क्षणबाट खारिज भएको जानकारी गराउँदछु। उहाँले भन्नुभयो, क्याण्डिडेट क्लबको सदस्य नबनी अब कोही पनि उम्मेद्वार बन्न सक्दैन। राजनीतिलाई योग्यता प्रणालीमा आधारित बनाउन र योग्य नेतृत्वको खोजी गर्न यो अवधारणा ल्याएको लामिछानेले बताउनु भएको छ। केवल चर्को भाषण वा लोकप्रियताको भरमा मात्र नभई उम्मेद्वार बन्ने व्यक्तिको कानूनी झमेला, आर्थिक तथा सामाजिक अवस्था एवं पृष्ठभूमि परीक्षण गरेर मात्रै टिकटका लागि योग्य मानिने उहाँको भनाई थियो। क्याण्डिडेट क्लबबाट छनौट भएका व्यक्तिहरूलाई लिडरशिप एकाडेमी मार्फत आफू उम्मेद्वार बन्न चाहेको स्थानीय प्रदेश वा केन्द्र तहको काम कर्तव्य अधिकार र कानूनी पाटो बारे आधारभूत ज्ञान दिइने उहाँले बताउनु भएको छ। निर्वाचन जित्नु अघि जित्नु मात्रै सम्पूर्ण कुरा नभएको भन्नुहुँदै उहाँले निर्वाचित भइसकेपछि संस्था र समाजलाई नेतृत्व दिने क्षमता उम्मेद्वारमा हुनुपर्नेमा जोड़ दिनुभयो। विगतको निर्वाचनमा विशेष परिस्थिति, निर्वाचनको हतारो र समायोजनका कारण प्राइमरी इलेक्सन तथा प्रशिक्षण सञ्चालन गर्न नसकेको स्वीकार गर्नुहुँदै उहाँले अब त्यस्तो गल्ती नदोहोरिने बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्रीसँग गाँजा खेती र घरेलु मदिरालाई खुला गर्नुपर्ने लगायतका 9 बुँदे माग राख्नु भएको छ। मुख्यमन्त्री पाण्डेले हाम्रै आफ्नै मौलिक प्रविधिबाट बन्ने स्थानीय मदिरालाई कानूनी रूपमा ब्राण्डिङ र व्यावसायिक रूपमा उत्पादन गर्न सके, यसले देशको प्रदेशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने बताउनु भएको छ। पाण्डेले भन्नुभयो, मैले राखेको प्रस्तावमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ र तत्काल आवश्यक कानूनी सहजीकरणका लागि प्रतिबद्धता जनाउनु भएको छ। घरेलु मदिराको अन्त, शुल्क र उद्योग दर्ताका विषयमा संघ सरकारले सहजीकरण गरिदिन आग्रह गरेको मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। प्रदेश सरकारले घरेलु मदिराको ऐन र नियमावली जारी गरिसकेको छ, अब कार्यविधि बनेपछि कार्यान्वयनमा जान्छ। यस्तै गाँजा खेतीलाई औषधीय र औद्योगिक प्रयोजनका लागि खुला गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। गाँजा खेती खुला गर्दा हुन सक्ने सम्भावित दुरूपयोगलाई प्रधानमन्त्रीले बढ़ी चासो देखाएको उहाँले बताउनु भएको छ। प्रदेश सरकारले गाँजा खेतीको पनि ऐन जारी गरिसकेको छ, यसबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेर सहजीकरणका लागि आग्रह गरेको मुख्यमन्त्री पाण्डेको भनाई छ। नेपाली कांग्रेसको इतर समूहमा 15 महाधिवेशनको तयारीसँगै शक्ति संघर्ष चर्किन थालेको छ। राष्ट्रिय सम्मेलनले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई पार्टीका नियमित गतिविधि संयोजन गर्ने जिम्मेवारी दिएपछि निवर्तमान उपसभापति पूर्णबहादुर खड्का असन्तुष्ट बनेका छन्। काठमाण्डुमा हालै सम्पन्न इतर समूहको राष्ट्रिय सम्मेलनले 5 बुँदे निर्णय सार्वजनिक गर्दै 15 महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि शशांक कोइरालाको संयोजनमा अघि बढ़ाउने निर्णय गरेको थियो। निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नियमित गतिविधि सम्हाल्ने उल्लेख छ। जेएनजी आन्दोलनपछि कांग्रेसभित्र उत्पन्न संकटका बेला कार्यवाहक सभापतिको भूमिका सम्हाल्दै पार्टीलाई कानूनी तथा सांगठनिक रूपमा जोगाउन खड्का सक्रिय हुनुभएको थियो। विशेष महाधिवेशनको विवाददेखि निर्वाचन आयोग र सर्वोच्च अदालतसम्मको कानूनी प्रक्रियामा खड्काले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। संकटको बेला अगाडि सारिएका खड्कालाई निर्णायक घड़ीमा भने पञ्चायत र शशांकलाई जिम्मेवारी दिएको भन्दै खड्का निकट नेताहरू असन्तुष्टि देखिएका छन्। यसै गरी कांग्रेसको शेरबहादुर देउवा पक्षभित्र सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्तावले समेत विवाद चर्काएको छ। धर्म निरपेक्षताको संवैधानिक व्यवस्था परिवर्तन गर्ने आशयको प्रस्तावमा नेताहरू बीच सहमति जुट्न नसक्दा सम्मेलनको निष्कर्ष समेत सार्वजनिक हुन सकेन भने हिजो सोमबारका लागि तय गरिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ। देउवाको चाहना बमोजिम सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने भन्दै गत सोमबार 5 बुँदे प्रस्ताव बन्द सत्रबाट पारित गराइएको थियो। त्यसको विरोधमा कृष्ण प्रसाद चेटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, मीन विश्वकर्मा सहितका नेताहरू उभिएका छन्। धर्म सम्बन्धी विषयमा सहमति जुट्न नसक्दा सम्मेलनको निष्कर्षको अन्तिम दस्तावेज समेत तयार हुन सकेन। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परामर्श जारी गरेपछि उहाँ रिहा हुनुभएको छ। सर्वोच्च अदालतको उप रजिस्ट्रार निराजन पाण्डेले पत्रकार श्रेष्ठलाई जमानतमा थुनामुक्त गर्न आदेश जारी गरेको जानकारी दिनुभयो। जनआस्थाका प्रकाशक सम्पादक समेत रहनुभएका श्रेष्ठ श्रावण 27 गते पक्राउ पर्नु भएको थियो। उहाँको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ, शहीद पत्रकार सम्बद्ध संघ संस्थाले दबावको कार्यक्रम गर्दै आएका थिए। वर्षौंदेखि बन्द रहेको बीरगंज चिनी कारखाना पुनः संचालनमा ल्याउने प्रक्रिया अघि बढ़ाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः संचालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरिएको छ। बीरगंज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय तथा यसअघि तयार भएका अध्ययन र प्रतिवेदनको समीक्षा गरी अब चाल्नुपर्ने कदम पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। कार्यदलले 15 दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सीडीई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले कारखाना सञ्चालनका लागि आवश्यक पर्ने वित्तीय, आर्थिक र प्राविधिक तथा कानूनी आधार समेत मूल्यांकन गरिनेछ। साझा खबरमा अब विदेशको खबर। अफ्रिकी मुलुक कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। कंगोमा इबोलाका कारण अहिलेसम्म 2325 जनाको ज्यान गएको छ। यसले सन् 2018 देखि 2020 प्रकोपमा भएको मृत्युको संख्यालाई समेत उछिनेर देशको इतिहासमै सबैभन्दा घातक प्रकोपको रूपमा रूप लिएको समाचार संस्था रोयटर्सले जनाएको छ। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भाइरसबाट संक्रमित पुष्टि भएकाहरूको संख्या 4,945 पुगेको छ। इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख टम फ्लेचरले बताउनुभयो। विदेशकै खबरमा, दक्षिण नाइजेरियाको आया टोरोमा समुद्रको सतह बढ़दै गएपछि तटीय बस्तीको अस्तित्व नै संकटमा परेको छ। हरेक वर्ष समुद्री तट साँगुरिँदै गएको र समुद्रले बगाएको घरका भग्नावशेष अहिले बाँकी रहेको जमीनमा छरिएको समाचार संस्था एएफपीले जनाएको छ। झण्डै 10,000 मानिसको बसोबास रहेको आया टोरो झण्डै 10,000 मानिसको बसोबास रहेको आया टोरो सन् 1947 इसाईहरूको समूहले स्थापना गरेको थियो। नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययन अनुसार सन् 1987 देखि 2022 आया टोरोको तटरेखा हरेक वर्ष औसत 15 मिटर पछाडि सरेको छ। साझा खबरमा अब खेलकुदको खबर। काठमाण्डुमा सम्पन्न ब्याग यार्ड अल्ट्रा रेस 2026 अर्जुन कुलुङ राई र मंजू सुनवार विजयी भएका छन्। अल्ट्रा रेस ट्रेल नेपालको आयोजनामा भएको ट्रेलमा 100 टेपबाट खेलेका अर्जुन कुलुङ राई पुरूषतर्फ र महिलामा मंजू सुनवार विजेता भएका हुन्। अर्जुनले 33 लोप पूरा गरी शीर्ष स्थानमा रहेर नयाँ कोर्स रेकर्ड पनि बनाउनु भएको छ। यसअघि 32 लोपको कोर्स रेकर्ड हेमन्ता राणाको नाममा थियो। मंजूले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लोप पूरा गर्नुभएको छ। यसअघि 12 लोपको कोर्स रेकर्ड थियो। शीर्ष स्थानमा रहेका दुवैजनाले जनही 30,000 रूपियाँका दरले पुरस्कार जित्नु भएको छ। दोस्रोदेखि 10 स्थानमा रहनेका धावकले नगद पुरस्कार पाएका छन्। सहभागीले एक लूपमा 6.7 किलोमिटर दूरी 1 घण्टाको समयमा पार गरेका थिए। त्यसो गर्न नसक्ने खेलाड़ी सीधै प्रतियोगिताबाट बाहिरिएका थिए। प्रतियोगिताको समापन कार्यक्रममा निर्देशक दिवाकर बुढाले यस खेलको प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विजरल्याण्ड लगायत राष्ट्रबाट 65 प्रतिस्पर्धी सहभागी थिए। दौड़ चन्द्रगिरी नगरपालिकाको मत्स्यगाउँबाट शुरू भई विभिन्न भागको परिक्रमा पछि पुनः त्यही पुगेर टुङ्गिएको थियो। ब्यागयार्ड अल्ट्राको विश्व च्याम्पियनशीप 17 अक्टोबरमा पोखरामा हुने आयोजकले जनाएको छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। सांसदका प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको निर्देशन। उम्मेद्वार बन्न क्याण्डिडेट क्लबमा आबद्ध हुनै पर्ने राष्ट्रपतिका सभापतिको भनाई। गाजर लोकल रक्सीको कानून बनाएर गण्डकी प्रदेशका मुख्यमन्त्री सिंहदरबारमा। कांग्रेसको देउबा समूहमा किचलो। सनातन हिन्दू धर्मको प्रस्तावले समूहभित्रै हालचाल। कंगोमा फैलिएको इबोला प्रकोप देशको इतिहासमै सबैभन्दा घातक। समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व संकटमा। र ब्याक यार्ड अल्ट्रावेस 2026 अर्जुन र मन्जु बने विजेता। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म गेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: खबर हो सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 2 गते मंगलबार, अगस्त 18 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको षष्ठी तिथि, कल्की जयन्ती।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: प्रधान सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन। संसदमा भदौ 10 गते प्रश्नोत्तर हुने। ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन।
2: मनसून अझै 1.5 महिना सक्रिय रहने। सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना सार्वजनिक, नागरिक सहभागिता बढ़ाउने अभियान चल्दै।
1: एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। पूँजीगत खर्चमा सामान्य सुधार। तिला 2 का लागि लगानी सम्झौता। साउनको राजस्व असुली विगतका वर्ष जस्तै।
2: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई। म्यानमारमा झाडा पखालाको प्रकोप बढ़दो। यमनमा आन्तरिक द्वन्दले नागरिक त्रासमा।
1: र अर्जुन कुलुङ राई र मन्जु सुनवारलाई ब्याकयार्ड अल्ट्रा रेसको उपाधि। न्यूजील्याण्डका कुगेलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुबन्धित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा भदौ 10 गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरको कार्यतालिका तय भएको प्रसंग।
2: विपक्षी दलहरूको लामो समयदेखिको मागका बीचमा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ 10 गते प्रश्नोत्तर हुने भएको छ। 2082 फागुन 21 गतेको निर्वाचनपछि गठित प्रतिनिधि सभामा नियमावलीको व्यवस्था बमोजिम पहिलो पटक सांसदहरूले प्रश्न दर्ता गरेर प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते आकस्मिक रूपमा प्रतिनिधि सभामा प्रश्नोत्तरमा भाग लिनुभएको थियो। दलीय प्रतिनिधित्वका आधारमा आकस्मिक रूपमा नै प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रधानमन्त्रीलाई जवाबका लागि रूलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नु भएको हो।
4: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाफ दिनको लागि निर्देश गर्दछु।
2: अरियालले प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा 1 प्रश्न हुने र बाँकी प्रश्न सभामा रहेको प्रतिनिधित्वको आधारमा हुने जानकारी समेत गराउनु भएको थियो। यसअघि अघिल्लो संसदमा वर्णानुक्रम अनुसार प्रश्न सोद्धा दिने गरी कार्य विधि बनाइएको थियो। भदौ 10 गतेको प्रश्नोत्तरका लागि भदौ 5 गते दिउँसो 1 बजेभित्र लिखित रूपमा प्रश्न दर्ता गर्न पनि सकिनेछ। 2.5 महिनादेखि प्रश्नोत्तर र प्रधानमन्त्री

0: कामना सेवा विकास बैंक पनि यो आयोजनामा लगानी गर्न सहमत भएका छन्। यसबीच चालू आर्थिक वर्ष 2083-84 पहिलो साउनमा पूँजीगत खर्चमा सुधार देखिएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 21.24 अर्बको बजेट विनियोजन गर्दा पूँजीगत बजेटमा 4.31 अर्ब रूपियाँ राखेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्षको साउनमा पूँजीगत खर्च 1.32 अर्ब भएको छ। यो वार्षिक लक्ष्यको 0.31% हो।
1: देशभर वर्षायाम अर्थात मनसून अझै डेढ़ महिना सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। नेपालमा यस वर्षको मनसून औसत भन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहने प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
2: मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है 1 महिना 14 दिन छ। अब काउन्टडाउनमा जानुपर्ने किन भन्दाखेरि प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलनिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीकृत वायु जसरी चाहिँ नेपालमा ठूलो जलबाष्पीकृत वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ भनौँ न इन्ट्रेक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औषधभन्दा बढ़ी परेको अवस्था र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औषध भने कति भन्ने कुरा आउन सक्ला। ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
0: यसैबीच विपद व्यवस्थापन प्राधिकरणले सर्प दंशको रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 हिजो सार्वजनिक गरेको छ, जसमा सर्पदंशको उपचारलाई थप व्यवस्थित गर्ने प्रभावकारी बनाउने विषयवस्तुहरू उल्लेख गरिएको छ। जनस्वास्थ्यको प्रभाव के कस्तो देखिन्छ भन्ने बारेमा पनि व्याख्या विश्लेषण टिप्पणी गरिएको छ। सामाजिक रूपमा पर्ने प्रभावमा सामाजिक भय र असुरक्षामा वृद्धि, परिवारको आय आर्जनमा ह्रास, महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा विपन्न लगायतका संकटासन्न समूहमा उच्च जोखिम देखिएको उल्लेख गरिएको छ। यसबाट उपचार खर्चमा वृद्धि, श्रम शक्तिको ह्रास, गरीबीको वृद्धि, राज्य कोषमा अतिरिक्त व्यवहार पर्ने र यसले आर्थिक क्षेत्रमा पनि प्रभाव पार्ने प्रतिवेदनमा कार्ययोजनामा उल्लेख गरिएको छ। पर्यावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने र मानव सर्प द्वन्द वृद्धि हुने वातावरणीय प्रभावको पनि व्याख्या विश्लेषण गरिएको छ भने प्राकृतिक तथा वातावरणीय कारणमा तापक्रम बढ़ेको कारण, मनसूनजन्य गतिविधिमा बढ़ोत्तरी, जलवायु परिवर्तन र वन विनाश, प्राकृतिक वासस्थान को क्षयीकरणका कारण पनि सर्पदंशका घटनाहरू बढ़दै गएको उल्लेख गरिएको छ। सामाजिक तथा आर्थिक कारणमा भूइँमा झुलबिनै सुत्ने चलन, घर बाहिर शौचालय, आवासमा पर्याप्त प्रकारको व्यवस्था नहुनु, अन्धविश्वास तथा झारफूक, सुरक्षा सामग्री र सावधानी बिना कृषि एवं घरायसी कार्यमा संलग्न हुनु, गरीबी र अशिक्षाका कारण पनि सामाजिक तथा आर्थिक विभिन्न कारणहरूको व्याख्या विश्लेषण गरिएको छ। समुदाय तथा घर परिवारको विस्तार, त्यसैगरी स्वास्थ्य क्षेत्रमा एन्टीभेनमको पर्याप्त मौजदातको व्यवस्था गर्ने, स्वास्थ्य कर्मीलाई नियमित तालिम दिने, आईसीयू र भेन्टिलेटर क्षमता विस्तार गर्ने लगायतका विभिन्न विषयवस्तु पनि कार्ययोजनामा उल्लेख गरिएको छ। आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छ, जुन बेलामा बाहिर निस्कन्छन्, कुन समयमा बढ़ी सक्रिय हुन्छन् भन्ने बारेमा थापाई राख्नुपर्ने पनि, सर्पको टोकाईबाट बच्ने विभिन्न विषयवस्तुमा उल्लेख गरिएको छ। रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने, ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अप्नाउनु पर्ने, घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमीनका प्वालहरू पूरा गर्ने, त्यसलाई पूर्ने, सम्भव भएमा भुइँमा नसुत्ने, शुद्धा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने लगायतका विभिन्न विषयवस्तुलाई पालना गराउनुपर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रतिकारका लागि नागरिकको सहभागिता र गर्न सकिने सहयोग
3: जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुन सक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौं।
0: ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन, त्यसै गरी एमसीसीको म्याथ थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको गोर्खापत्रको पहिलो पृष्ठमा भारतका स्थल सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान शीर्षकमा खबर प्रकाशित छ भने सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा अर्को खबर प्रकाशित छ। भदौ 1 गतेसम्म 2,51,501 थान राहदानी हुलाक मार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको छ। तीमध्ये 8,712 थान राहदानी सेवाग्राहीका घर घरमै वितरण गरिएको छ। आकस्मिक उपचार घर घरमै शीर्षकमा अर्को खबर प्रकाशित छ। बिरामी अस्पताल धाउनु पर्दैन, चिकित्सक नै घरमा आइपुग्छन्। यो ललितपुरको खबर हो। कुनै पनि समयमा अचानक स्वास्थ्य अवस्था बिग्रियो, घरमा वृद्ध वृद्धा हुनुहुन्छ वा बिरामीलाई अस्पतालसम्म लैजानु पर्ने नसक्ने अवस्था आयो भने अब एम्बुलेन्स खोज्दै भौतारी रहनु पर्दैन। फोन गरेको 15 मिनटभित्र ललितपुर महानगरपालिकाले चिकित्सक र एम्बुलेन्स बिरामीको घरमै पुर्याउने व्यवस्था गरेको छ। त्यस्तै भित्रपृष्ठमा मुख्यमन्त्री बानियाद्वारा राजीनामा शीर्षकमा अर्को खबर छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आफ्नो 1 वर्ष कार्यकालमा सरकारले गरेका प्रमुख 28 कामको विवरण प्रदेशसभामा प्रस्तुत गर्दै पदबाट राजीनामा दिनुभएको छ। यस्तै भित्रपृष्ठमा पोषण अभावमा महिला स्वास्थ्य जोखिम शीर्षकमा मुगुको खबर प्रकाशित छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा अब खुला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। सरकारले खाद्य वस्तुको खुला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल चामल गेडागुडी जस्ता खाद्य वस्तु खुला रूपमा बिक्री भइरहेकोमा सरकारले आगामी दिनमा खुला बिक्रीमा रोक लगाउने भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मसुदामा खुला बिक्री वितरणमा निरुत्साहित गर्ने उल्लेख गरिएको छ।
9: नागरिक दैनिकमा चरम ढिला सुस्तीका तीन नमूना पुल शीर्षकमा खबर छापिएको छ। मदन ठाकुरले रौतहटबाट लेख्नु भएको हो। 2066 सालमा शिलान्यास भएको बडहरुवा स्थित बागमती नदी पुल, 2071 असार 29 गते शिलान्यास भएको टिकुलिया घाट स्थित लालबकैया नदी पुल र 2073 असार 28 गते ठेक्का सम्झौता भएको गंगा पिपरा पुल अझै पनि अधूरै रहेको पनि उल्लेख गरिएको छ। उपत्यका पूर्वाधार सुधार्न 500 अर्बका योजना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ भने सन्तोष पोखरेलले पोखराबाट पुल नबन्दा 43 किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता शीर्षकमा खबर लेख्नु भएको छ। कांग्रेस महाधिवेशन असोजमै शीर्षकमा खबर छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशन असोज 16 19 गतेसम्म हुने दोहोर्याएको छ। एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा हिजो सभापति गगन थापाले संवैधानिक व्यवस्था अनुसार पनि महाधिवेशन मिति सार्न नमिल्ने र नसर्ने बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट उपगुट नरहेको दावी गर्नुभएको छ। पार्टीभित्र भने सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहबीच दुई स्पष्ट धार देखिन थालेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा हिजो आयोजित कार्यक्रममा लामिछानेले पार्टीमा गुट उपगुटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गर्नुभयो। अर्को खबर छापिएको छ, भित्री पन्नामा जाजरकोट र रोल्पामा पहिरोले उठीबास शीर्षकमा यो खबर गोविन्द केसीले वीरेन्द्रनगर सुर्खेतबाट लेख्नु भएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा सिंहदरबारले अधिकार दियो हस्तक्षेप गर्न छोडेन शीर्षकमा खबर छापिएको छ। संविधानले दिएको अधिकार र नागरिकका असीमित अपेक्षाका बीच स्थानीय सरकार जनताको घर आँगनको सरकारका रूपमा स्थापित छ। सीमित बजेट कटौती कानूनी झन्झट झेल्दै पनि महामारीको संकटदेखि दूरदराजमा विकास पुर्याउनेसम्म स्थानीय सरकार नागरिकको पहिलो र बलियो सहारा बनेका छन् तर पनि हस्तक्षेपको अनुभव गरेको कतिपय जनप्रतिनिधिको भनाइ छ। सरकार र वैदेशिक रोजगार व्यवसायी बीच सहमति भएको बारेमा पनि खबर छापिएको छ। केही दिनदेखि कार्यवाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो। श्रम मन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिव लगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच 3 घण्टा लामो छलफल चलेको थियो। कान्तिपुर दैनिकमा एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद 1 वर्ष थप नगरिएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमा छ, अमेरिका पठाउन ढिलाइ भएको छ। कांग्रेस संस्थापनले असोजमै महाधिवेशन गराउने देउबा पक्षमा धर्म सम्बन्धी मामिलाले विवाद शीर्षकमा कुलचन्द्र नेउपानेले भित्रीपन्नामा लेख्नु भएको छ। सम्पादक श्रेष्ठ हिरासत मुक्त शीर्षकमा दया दुधराज र कृष्ण बहाबले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको परमादेशपछि हिजो जुनास्ता साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ हिरासत मुक्त हुनु भएको हो। भित्रीपन्नामा निजी क्षेत्रको विश्वास बढ़ाउन औद्योगिक सुरक्षा बल पुनस्थापना गरिँदै शीर्षकमा कृष्ण प्रसाई लेख्नुहुन्छ। बारम्बार भइरहेका तोडफोड र सम्पत्ति क्षतिको घटनाका बीच सरकारले निजी क्षेत्रलाई आश्वस्त पार्दै नयाँ लगानी आकर्षित गर्ने प्रयास स्वरूप औद्योगिक सुरक्षा बलको अवधारणा प्रस्तुत गरेको छ। डलर महँगिदा विद्युत प्राधिकरणको नाफा घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर रहेको छ भने महँगीलाई ठेगाना चाहिँदैन शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको छ। महँगीलाई तपाईँको नयाँ ठेगाना होइन, केवल एपिटाइट चाहिने रहेछ। यसै वर्षको शुरूतिर अमेरिकाबाट नेपाल फर्किएका व्यक्तिले यस्तो अनुभव सुनाएको पनि खबरमा उल्लेख गरिएको छ।
8: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालयले गत वर्ष विश्वभर 350 सहायता कर्मीको मृत्यु भएको जनाएको छ। ओसीएचए का अनुसार विश्वभर 350 सहायताकर्मी मारिएको र सबैभन्दा बढ़ी गाजा र सुडानमा मारिएको बताइएको हो। संयुक्त राष्ट्रसंघले मानवतावादीमाथिको आक्रमणको निन्दा समेत गरेको छ। गत वर्ष सबैभन्दा धेरै गाजामा 186 सहायताकर्मी विभिन्न आक्रमणमा मारिएका थिए। म्यानमारको यांगुनमा गम्भीर पखालाका कारण 500 जना भन्दा बढ़ी अस्पताल भर्ना भएका छन् भने 150 जनामा हैजाको भाइरस संक्रमण पुष्टि भएको छ। 500 भन्दा बढ़ी गृहयुद्ध 5 वर्ष भन्दा बढ़ी गृहयुद्ध पछि म्यानमारको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर बन्दै गएको विश्लेषण भएका छन्। अगस्त 9 देखि करिब एक हप्ताको समयमा 500 जनामा पखाला भएको अस्पतालले चिकित्सकहरूले बताएका छन्। देशको सबैभन्दा ठूलो शहर यांगुनमा हैजाको समस्या हुनुलाई वर्षाको पानीको शुद्धता सम्बन्धी समस्या रहेको समेत बताइएको छ र यमनमा पुनः युद्धमा फर्किने जोखिम बढ़िरहेको संयुक्त राष्ट्र संघ मानवाधिकार संगठनले जनाएको छ। यमनमा बढ़दो शत्रुताका कारण नागरिकको मृत्यु हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै देशलाई पूर्ण रूपमा युद्धमा धकेल्नबाट जोगाउन प्रयास गर्न समेत राष्ट्रिय मानव अधिकार संगठनले जनाएको छ। एक दशक भन्दा बढ़ी गृहयुद्धमा फँसेको यमन गत महिना मध्य पूर्व युद्धमा तानिएको पछिल्लो देश बनेको थियो। इरान समर्थित हुतीहरूले साउदी सम्बन्धी समर्थित सरकारसँगको सन् 2022 युद्ध विराम तोडेर उनीहरूको नियन्त्रण क्षेत्रमा आक्रमण गरेका थिए। पछिल्लो हिंसाले अरब प्रायद्वीपको सबैभन्दा गरीब देशमा युद्ध फर्किने आशंका समेत बढ़ेको राष्ट्रसंघले जनाएको हो।
9: साझा खबरमा अब खेल खबर। नागपञ्चमीको अवसरमा ललितपुरको नागदह क्षेत्रमा आयोजना गरिएको तेस्रो हिस्स रनमा 291 धावक धाविकाले सहभागिता जनाएका छन्। हिमालयन रनिङ क्लबले दौड़लाई खेलकुदसँगै संस्कृति सम्पदा पर्यटन स्वास्थ्य र सामुदायिक भाइचारासँग जोड़ने उद्देश्यले यो आयोजना गरिएको जनाएको छ। अर्जुन कुलुङ राई र मंजू सुनवार ब्याकयार्ड अल्ट्रा रेस 2026 विजेता हुनुभएको छ। अल्ट्रा ट्रेल नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरूष र महिलामा मंजू विजेता हुनुभएको हो। अर्जुनले 33 लूप पूरा गरी शीर्ष स्थानमा रहेर नयाँ कोर्स रेकर्ड बनाउनु भएको छ। यसअघि 32 लूपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा रहेको थियो। मंजूले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लूप पूरा गर्नुभएको हो। यसअघि 12 लूपको कोर्स रेकर्ड गरिएको थियो। र न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुक लेनले लगातार तेस्रो सीजन सुदूरपश्चिम रोयल्सबाटै नेपाल प्रिमियर लीग एनपीएलमा खेल्नुहुने भएको छ। सुदूरपश्चिमले उहाँलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो। एनपीएलको तेस्रो संस्करण दशैं लगतै शुरू हुने तालिका छ। कुक लेनले यसअघि सुदूरपश्चिमबाटै पहिलो 2 संस्करण पनि खेलिसक्नु भएको छ। दोस्रो संस्करणमा कुक लेनले 9 खेलमा 10 विकेट लिनुभएको थियो। सुदूरपश्चिमले आगामी कार्तिक 9 गतेदेखि शुरू हुने तेस्रो संस्करणको एनपीएलका लागि दोस्रो विदेशी खेलाड़ीको रूपमा स्कटलाई अनुबन्ध गरेको हो।
8: विपद पूर्व तयारी र प्रतिकारका लागि नागरिक सहभागिता बढ़ाउन चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिशो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब विपद व्यवस्थापनका लागि नागरिकको सहभागिताको कुरा। अझै डेढ़ महिना मनसून सक्रिय रहने खबर सार्वजनिक भएको छ। मौसमजन्य विपदबाट बच्न र उपचारका लागि नागरिकले कसरी सहयोग गर्ने, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग हामीले सोधेका छौं।
4: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमानदारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दा

0: हामी त के गर्न सक्छ, हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि हो। त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ।
1: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
0: एकदमै सर, एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो। भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई, जिम्मेवार व्यक्तिहरू जस्तै स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षजीहरू हुन सक्नुहुन्छ, अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ, अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम, त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ, त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
1: प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ, वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन उदेक लाग्दो अवस्था छ, यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
0: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ, त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलता कारणले गर्दा के अरे तपाईँको उद्धारकर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयं सेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। यो आर्थिक वर्ष 82-83 10 भन्दा बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ। यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख राम बहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: सांसदहरूले उठाएको प्रश्नको जवाब दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन, संसदमा भदौ 10 गते प्रश्न उत्तर हुने, ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन,
1: मनसून अझै 1.5 महिना सक्रिय रहने, सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना सार्वजनिक, नागरिक सहभागिता बढ़ाउने अभियान पनि चल्दै,
2: एमसीसीको म्याथ थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो, पूँजीगत खर्चमा सामान्य सुधार, दोस्रो करदाता पुरस्कार सार्वजनिक, तिला 2 का लागि लगानी सम्झौता,
1: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई, म्यानमारमा झाडा पखालाको प्रकोप बढ़दै यमनमा आन्तरिक द्वन्दले नागरिकमा त्रास,
2: र अर्जुन कुलुङ राई र मंजूर सुनवारलाई ब्याक आर्ड अल्ट्रा रेसको उपाधि, न्यूजील्याण्डका कुगे लेइन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुबन्धित।
1: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, 5 महिनापछि भए पनि सभामुखको तर्फबाट प्रधानमन्त्रीलाई सांसदहरूले उठाएको जवाब प्रश्नको जवाब दिनको लागि निर्देशन भएको छ र यसलाई सर्वसाधारण नागरिकले भने अचम्मको घटनाको रूपमा पनि कतिपयले व्याख्या गरिराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठाभित्र त्यहाँ टेलिभिजन जस्तो देखिन्छ अगाडिपट्टि, जहाँ लेखिएको छ सांसदका प्रश्नको जवाब दिन प्रमलाई सभामुखको निर्देशन, र सभामा बसेर 2 जना व्यक्ति कुराकानी गरिराखेका छन्। लामो नाक भएका जस्ता देखिने व्यक्ति नजिकै रहेका व्यक्तितर्फ हेरेर केही भन्दैछन्। तल यस्तो लेखिएको छ, लो अब रातभरि सुत्न नपाउने भयो, के थाहा कतिखेर फ्याट लाएर प्रधानमन्त्रीज्यूको जवाब आउने हो।
2: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले ललित प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: check. It's 7 AM.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, तपाईँ जहाँबाट यो कार्यक्रम सुनिरहनु भएको छ, परमेश्वरको अनुग्रह, शान्ति र प्रेम तपाईहरूको जीवनमा प्रशस्त मात्रामा भइरहेको होस् भनी हामी निरन्तर रूपमा प्रार्थना गरेका छौं। अघिल्लो अध्ययनमा हामीले प्रभु येशु ख्रीष्टको महिमा, उहाँको अनन्त पुजारीको सेवा, परमेश्वरले शुरू गर्नुभएको असल काम उहाँले पूरा गर्नुहुन्छ भन्ने प्रतिज्ञा र पाप क्षमा गर्ने अधिकार केवल येशु ख्रीष्टसँग मात्र छ भन्ने महान सत्यलाई सिकेका थियौं। हामीले यो पनि बुझ्यौं कि परमेश्वर नै हाम्रो जीवनका लागि आवश्यक सबै कुरा हुनुहुन्छ भन्ने सत्यलाई।
1: साँच्चै नै दाई, हामीले धेरै कुराहरू चाहिँ यी दिनहरूमा चाहिँ सिक्न पाएका छौँ। अनि केही दिनदेखिबाट एउटा कुरा मेरो मनमा चाहिँ घुमिरहेको छ। संसारमा धेरै मानिसहरूले आआफ्ना देवताहरूको बारेमा चाहिँ बोल्छन्। कसैले मूर्तिमा भरोसा गर्छन्, कसैले मानिसमा, कसैले धन सम्पत्तिमा। कहिलेकाहीँ चाहिँ कति मानिसहरू चाहिँ सोच्न बाध्य हुन्छन् कि साँच्चो परमेश्वर चाहिँ को हुनुहुन्छ। अनि अर्को कुरा, मैले धेरै पटक प्रार्थना गरेको छु, कहिलेकाहीँ उत्तर ढिलो आएको जस्तो लाग्छ। त्यस बेला मनमा प्रश्न उठ्छ कि परमेश्वरले साँच्चै मेरो प्रार्थना सुन्नुहुन्छ त भन्ने।
2: हामी आज स्पष्ट रूपमा बुझ्नेछौं कि मानिसले बनाएका मूर्तिहरू र जीवित परमेश्वरको बीच कति ठूलो भिन्नता छ। मूर्तिहरू देखिन्छन् तर तिनीहरूले बोल्न, सुन्न वा बचाउन सक्दैनन्। तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ नै सारा सृष्टिका प्रभु हुनुहुन्छ। र आज हामी एउटा सुन्दर सत्य पनि सम्झनेछौं। परमेश्वरले इजरायललाई केवल एउटा जातिको रूपमा मात्र होइन, उहाँको सेवामा समर्पित पवित्र समुदायको रूपमा प्रयोग गर्न चाहनु भएको थियो। उहाँको इच्छा केही व्यक्तिहरू मात्र होइन, सम्पूर्ण उहाँका जनहरूले उहाँलाई चिनुन्, उहाँको सेवा गरून् र उहाँको महिमा प्रकट गरून् भन्ने थियो। यो सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौ
1: र यी सबै कुराहरू आफ्नो हृदयमा राख्दै आउनुहोस्। अब नम्र हृदयको साथ हाम्रो यो मुक्तिको मार्गको अध्ययनलाई चाहिँ शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन वचन संग्रह 114 लिएर 116 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 114 अध्यायबाट देख्नेछौ। यहाँ देख्छौ, परमेश्वरले आफ्ना प्रिय सन्तानहरूलाई साथसाथै डोर्याउनुहुन्छ। यो अर्को हालेल भजनहरू हो, जुन हालेलुयासँग आरम्भ र अन्त हुन्छ। भजन 113 118 मिश्री हालेल भजन भनिन्छ र तिनीहरू निस्तार, पेन्टिकोस्टको, झुप्रेवासको र समर्पणको चाडमा प्रयोग गरिन्थे। यो स्पष्ट छ कि ती भजनहरू निस्तार चाड मनाउँदाखेरि गाइन्दथे। कोही कोही बाइबल विद्वानहरू सोच्दछन् कि तिनीहरूमध्ये तीन चाहिँ शुरूमा र तीन चाहिँ आखिरीमा गाइन्दथे। अरू बाइबल विद्वानहरूको विचार यो छ कि निस्तार चाडको अवधिमा ती भजनहरूलाई पालै पालोसँग गाइन्दथ्यो। अमित्र, हाम्रो सामनेको यो भजन अद्भुत परमेश्वरलाई स्तुति प्रशंसा गर्नलाई बोलावट हो, जसको बारेमा हामी भजन संग्रह 112 र 113 हेरिरहेका थियौं। भजन 113 उदाहरणको निम्ति उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँ उद्धारकर्ता र सृष्टिकर्ता हुनुहुन्छ। यसकारणले हामीले परमेश्वरलाई स्तुति प्रशंसा गर्नुपर्छ। हालेल भजनहरू परमेश्वरको स्तुति गर्न उद्देश्यको लागि हुन्। अहिले यो कुराको ध्यान दिनुहोस् कि यो भजनले मिश्री दासत्वबाट इसरायललाई छुटकारा दिइएको समयतिर हेर्दछ। भजन 114 1 भनिएको छ, जब इसरायल मिश्र देशबाट अर्थात याकुबको वंश अन्य भाषा बोल्ने ठाउँको बीचबाट निस्केर गए। जब अब्राम सर्वप्रथममा मिश्रको मुलुकमा गए, उनी परदेशी थिए। परमेश्वरले उसलाई भन्नुभएको थियो कि उसका जातिहरू मिश्रका मुलुकमा झर्नेछन् जहाँ तिनीहरू राष्ट्र

चारदेखि सत्र पद अनुसार अनि आगे पद पाँचमा भनिएको छ, हे समुद्र तँलाई के भयो र त भागिस र हे यर्दन त फर्केर गइस। सृष्टिको परमेश्वर जसको हामीले भजन 113 अध्यायमा उहाँको सर्वशक्तिमतासँग देख्यौं, लाल समुद्रलाई पछि पन्छ्याइदिनुभयो र साथै उहाँले यर्दन नदीको पानीलाई एक ठाउँमा थुप्रो पार्नु भएर अडाउनुभयो। यिनीहरू आश्चर्य कर्महरू थिए मित्र, र मलाई लाग्दैन कि यिनीहरूलाई अरू कुनै आधारमा व्याख्या गर्न वर्णन गर्न सकिन्छ। जब इसरायलका सन्तानहरूले लाल समुन्द्र तरे, तिनीहरू मिश्रबाट रगतद्वारा छुटकारा दिइएका थिए, यानि दैलोको चौकासमा लगाइएको रगतद्वारा। जब तिनीहरूले यर्दन नदी तरे, तिनीहरू उजाड स्थानबाट अलग पारिएर प्रतिज्ञाको मुलुकमा ल्याइए। यिनीहरू उद्धारका छुटकाराका दुई स्टेजहरू चरणहरू हुन् र तिनीहरूले हाम्रा उद्धारका दुई स्टेजहरूका चरणहरूका उदाहरण दिन्छन्। क्रूसमा प्रभु येशू ख्रीष्टले हामीलाई पापको दण्डबाट छुटकारा दिनुभयो, त्यो चाहिँ भूतकालको लागि हो, अनि वर्तमानमा चाहिँ उहाँले हामीलाई पापको शक्तिबाट छुटकारा दिनुहुन्छ, अनि आखिरीमा मित्र उहाँले हामीलाई पापको उपस्थितिबाट छुटकारा दिनुहुनेछ, जुनको अहिलेसम्म साकार भएको छैन। लाल समुद्र तर्ने काम र यर्दन नदी तर्ने कामले उद्धारको दुई स्टेज यानि चरणको तस्विर दिन्छ। आगे 7 र 8 पदमा भनिएको छ, हे पृथ्वी परमप्रभुको सामने याकुबका परमेश्वरको सामने थरहरी हो, उहाँले चट्टानलाई पानीको ताल र दर्शन ढुङ्गाहरूलाई पानीको मूलमा परिवर्तन गर्नुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ कि निस्तारको उत्सवमा यो सुन्दर सानो भजनको पढ्ने कुरा कति यथोचित छ। यो उहाँका मानिसहरूको पक्षबाट परमेश्वरको कृपा र शक्तिको याद गर्न स्मरण गर्न बोलावटको भजन हो। यसपछि 115 अध्यायतिर पनि लागौं। यसको मुख्य विषय हो परमेश्वरलाई महिमा होस्, किनभने उहाँ अन्य प्रतिमाहरूको अन्य जाति प्रतिमाहरूको ठिक विपरीत हुनुहुन्छ। यो महान भजन माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाड मनाउनु हुँदा र प्रभु भोजको स्थापन गर्नु भएको बेला गाइएको थियो। यो कुराको महसुस गर्न अति नै हर्षको कुरा हो कि प्रभु येशु स्वयंले यसको र अरू हालेल भजनहरू गाउनुभयो। यसको लेखकको बारेमा हामीलाई भनिएको छैन, तर यो विचार गरिन्दछ कि यो कोही एकजनाद्वारा लेखिएको थियो जो बाबेल कैदबाट बाँकी रहेका इसरायलीहरू आफ्नो मुलुकमा फर्की आउने कुरामा उत्सव मनाइरहेका थिए। यसलाई 3 स्टेन्जामा वर्गीकरण गर्न सकिन्छ। पहिलो पद 1 देखि 8 पदमा जमात गाइरहेको छ, दोस्रो कुरा पद 9 देखि 11 लेबीहरू, र तेस्रो स्टेन्जा हो पद 12 देखि 18 जमात गाइरहेको छ। तपाई मसँग यसमा असहमति हुनुहोला, तर यो मलाई यस्तो लाग्छ कि यो यसरी नै बाँडिएको थियो। भजन 115 को 1 पदमा भनिएको छ, हाम्रो होइन हे परमप्रभु, हाम्रो होइन, तर तपाईँको करूणा र सत्यताको खातिर तपाईँको आफ्नै नाउँको महिमा बढाउनुहोस्। यहाँ इसरायल राष्ट्र अति नै नम्र स्थान लिइरहेको छ र तिनीहरू परमेश्वरमा विश्वास भरोसा गरिरहेका छन्। तिनीहरू उहाँलाई विश्वास भरोसा गरिरहेका थिएनन्, तर यहाँ महाक्लेश अवधिमा छन् र ख्रिष्टको सहर्ष वर्षीय यानि हजार वर्षीय राज्य युगतिर मिलेनियम किङडमतिर सरिरहेका छन्। तिनीहरूका वरिपरि रहने अन्य जातिहरूले तिनीहरूलाई यसो भन्दै मजाक गरिरहेका थिए, तिम्रो परमेश्वर कहाँ छ खोइ। दुई पदमा भनिएको छ, तिनीहरूको परमेश्वर कहाँ छन् भनी अन्य जातिहरूले किन भन्न पाउन्। अर्को शब्दमा तिनीहरू भन्छन्, उहाँ तिम्रो परमेश्वर हुनुहुन्छ, किन उहाँले तिमीहरूलाई छुटकारा दिनु भएन। अनि 3 पदमा भनिएको छ, हाम्रा परमेश्वर त स्वर्गीयमा हुनुहुन्छ, आफ्नो इच्छा मुताबिक उहाँले गर्नुहुन्छ। परमेश्वरले तिनीहरूको पापको कारण दुःख कष्ट भोग्न तिनीहरूलाई अनुमति दिनुभयो। यो उहाँको इच्छा योजना र उद्देश्य अन्तर्गत थियो।

परमेश्वरबाट तिनीहरूको परिस्थितिहरूको ग्रहण गर्न आरम्भ गरिरहेका छन्। अहिले प्रतिमा पूजाको विरूद्धको कुराहरू सुन्नुहोस्। चार पदमा भनिएको छ, तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती मानिसका हस्तकला हुन्। इसरायलको परमेश्वर स्वर्गमा छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ। परमेश्वरले उहाँलाई बनाएन। अन्य जातिका प्रतिमाहरू चाहिँ सुन चाँदीबाट बनाइएका थिए, तिनीहरू मानिसका हातहरूका कामहरू थिए। अनि आगे पाँच र छमा भनिएको छ, तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्, नाक छन् तर सुन्दैनन्। अन्य जातिहरूले आफ्ना सारा इन्द्रियहरू सहित बनाए प्रतिमाहरू, तर तिनीहरूका प्रतिमाको देवताहरूले ती इन्द्रियहरूको प्रयोग गर्दैनन्। वास्तवमा उनीहरूले तिनीहरूलाई प्रयोग गर्न सक्दैनन्, किनकि तिनीहरू केवल निर्जीव हो। अनि पश्चातमा भनिएको छ, हात छन् तर सम्हाल्दैनन्, खुट्टा छन् तर हिँड्दैनन्, तिनीहरूका मुखले तिनीहरू कुरा गर्न सक्दैनन्। अमित्र, जब प्रतिमा बनाइन्दछ, मानिसले त्यसको आफ्नो कानमा बोकेर आफ्नो घरमा ल्याउनु पर्छ, त्यो आफै हिँडेर आउँदैन। के तपाईँले तस्विरको देख्नु भएको छ? मानिसले आफ्नो देवताको बोकिरहेको छ। परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ, म परमप्रभु हुँ, म तिमीलाई बोक्नेछु। मित्र, तपाईँको परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँले आफ्नो देवतालाई परमेश्वरलाई बोक्नुहुन्छ? धेरै मानिसहरूको निम्ति आफ्नो धर्म बोझ भार भएको छ, जुन तिनीहरूले आफ्नो कानमा बोक्नुपर्छ। मित्र, परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ उहाँलाई बोक्नुहुन्छ? परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ पो उहाँलाई बोक्नुहुन्छ? यदि तपाईँ उहाँलाई बोक्नुहुन्छ भने त्यो एक किसिमको प्रतिमा हो। शत्रुहरूले परमेश्वरका मानिसहरूलाई खिल्ली मजाक उडाए। अहिले ती खिल्ली मजाक उडाउने मानिसहरूको निम्ति लेबीहरूसँग उत्तर छ। पद नौदेखि एघारमा भनिएको छ, हे इसरायल, तैले परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक प्रधान उहाँ नै हुनुहुन्छ। हे हारूनका परिवार हो, परमेश्वरमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे परमप्रभुसँग डराउने हो, परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। कोही कोही मानिसहरू सोच्दछन्, नास्तिक बातको उत्तर के हो, भौतिक बातको उत्तर के हो, हाम्रा वरिपरि देखिने गरिने अनैतिकताको उत्तर के हो? अमित्र, यसको उत्तर पाउन मनोचिकित्सक कहाँ, साइकोलोजिस्ट कहाँ नजानुहोस्। उससँग यसको समाधान छैन। उत्तर सजिलो छ, त्यो परमप्रभुलाई भरोसा राख, विश्वास गर, त्यो नै समाधान हो। नास्तिकवाद, भौतिकवाद, अनैतिकताको बीचमा परमप्रभुमा भरोसा राख, उहाँमा आश्रित हौ, उहाँका निकटमा जाऊ, आफैलाई उहाँमा सुम्पिदेऊ। ओ मित्र, यो अद्भुत भजन हो, यसले तपाईँलाई परमप्रभु परमेश्वर कहाँ अति नै निकटतामा ल्याउनेछ। अमित्र, पद बाह्रबाट जम्मातले उत्तर दिन्छ, यो अधिक या कम पालै पालो गरी गाइने भजन हो। पद बाह्रमा भनिएको छ, परमप्रभुले हामीलाई सम्झनुहुन्छ, हामीलाई आशीर्वाद दिनुहुन्छ, उहाँ इसरायलका वंशलाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ, परमेश्वरले तपाईंलाई पनि आशिष दिनुहुनेछ, उहाँले तपाईँको परिवारलाई, तपाईँको घरानालाई, तपाईँको मण्डलीलाई, तपाईँको समाजलाई आशिष दिनुहुनेछ यदि तपाईँ उहाँका फर्काउनुहुन्छ भने। अद्भुत कुरा यो हो कि उहाँ हामीप्रति वास्ता ख्याल गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वरले मलाई बिर्सनु भएको छैन र उहाँले तपाईँलाई पनि बिर्सनु भएको छैन। मलाई तपाईँको नाउँ र तपाईँको ठेगानाको थाहा छैन, तर परमेश्वरले यसको जान्नुहुन्छ। भन्नु नै पर्ने हो भने तपाईँको बारेमा हरेक कुरा उहाँ जान्नुहुन्छ। उहाँमा विश्वास भरोसा गर्नुहोस्। भनिएको छ तेह्र पदमा, ठूला आसाना दुवै परमप्रभुसँग डराउनेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ। आगे पद चौध र पन्ध्रमा भनिएको छ, परमप्रभुले तिमीहरूलाई र तिमीहरूका छोरा छोरीहरूलाई समेत झनझन बढाउन्। परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनुभयो, उहाँबाट तिमीहरूले आशिष पाएका छौ। मित्र, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आगे पद सोह्रमा भनिएको छ, सोह्र पदमा, स्वर्ग त परमप्रभुकै हो,
तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ। यो स्पष्ट छ कि जुनमा चन्द्रमामा मानिसको लागि रहन इरादा गर्नु भएन। जब मानिस जुनमा चन्द्रमामा यात्रा गर्दछन् उसले अधिक या कम परमेश्वरको सम्पत्तिको प्रयोग गरिरहेको छ। उहाँले मानिसलाई पृथ्वी दिनुभएको छ अधिकार गर्न। अनि सत्र पदमा भनिएको छ, मरेकाहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, तल सुनसानमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। जब हामी पृथ्वीमा हुन्छौं हामीले प्रभुको स्तुति प्रशंसा गर्नुपर्छ। यहाँ नै यसको महत्व हुँदछ। अनि 18 पदमा भनिएको छ, तर हामी त परमप्रभुलाई अहिलेदेखि लिएर सधैँभरि धन्यका भन्दछौं, परमप्रभुको प्रशंसा गर। ती मानिसहरू जसले उहाँलाई जान्दछन् यो समयदेखि लिएर सधैँभरि उहाँलाई धन्यको भनेछन्, प्रशंसा गर्नेछन्, हालेलुया गर्नेछन्। तपाईँ यो भन्नमा आपत्ति मान्नुहुने छैन, मान्नुहुन्छ र? तपाईँ जुनसुकै मण्डलीको वा सम्प्रदायको हुनुहोस्, तपाईँले परमेश्वरको स्तुति गर्नमा आपत्ति मान्नु हुँदैन। यो गर्नमा हामी कसैलाई पनि आघात गर्दैनौ। आज हामी धेरैहरूसँग टेन्सन तनावहरू छन्। एउटा सबभन्दा उत्तम उपचार हो परमप्रभुलाई आफ्नो हृदय खोल्नुहोस् र उहाँको नाउँको स्तुति प्रशंसा गर्नुहोस्, उहाँसँग कुरा गर्नुहोस्। यसले धेरै तपाईँलाई सहायता गर्नेछ। यसपछि हामी भजन 116 पनि लागौं। यसको विषय हो प्रेम गीत, किनभने परमेश्वरले विजयमा मृत्युलाई निल्नुभयो। यो शास्त्रमा एक महान भजन हो। कोही कोही टिप्पणीकारहरूले यस भजनलाई भजन 23 पछि महानतामा राख्छन्। यो धन्यवादको भजन हो। मानिस खिन्नतामा संकष्टमा छ र परमेश्वरमा पुकार गर्दछ र परमेश्वरले कृपामा सुन्नुहुन्छ। यो प्रेम गीत हो, यो हालेल भजन हो, यो साधारण भजन हो जुनले मृत्युको उपस्थितिमा ख्रिष्टको पूर्व भूतकालको कष्टहरूको बताउँछ। उहाँ गिरफ्तार गरिनु भएको रातमा र उहाँ मर्नुभन्दा अघिल्लो दिनमा परमप्रभुले यो भजनको गाउनुभयो अनि त्यो आखिरी रातमा उहाँले खुशीसित गाउनुभयो। अनि यो भजन भविष्यको यानि महाक्लेश अवधिमा विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वरीय जनहरूको छुटकाराको बताउँछ अनि यसले वर्तमानको बारेमा पनि बताउँछ। साथै हामी रहेको यो समयमा विश्वासीको लागि र आधुनिक मानिसहरूको लागि पनि सन्देश छ। यो नै परमेश्वर हामीले थाहा पाएको चाहनुहुन्छ। कष्टमा खिन्नतामा हुने ती मानिसहरूको लागि अनुग्रहित दयालु कृपालु वचन हो। यसले तपाईँको चिन्ताबाट आराम दिनेछ र तपाईँका शंकाहरूलाई दूर गर्नुहुनेछ। प्रभु येशूले यो भजन उहाँ क्रूसमा मारिनुभन्दा अघिल्लो रातमा गाउनु भएको थियो। पद 1-5 परमेश्वर सुन्नुहुन्छ, पद 6-13 परमेश्वर सहायता गर्नुहुन्छ, पद 14-19 परमेश्वर पवित्र हुनुहुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वर सुन्नुहुन्छ। भजन संग्रह 116:1 पदमा भनिएको छ, परमप्रभुमा प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। परमप्रभुमा म प्रेम राख्दछु, यो कुराको याद राखौं कि यो प्रेम गीत हो। के तपाईँले उहाँलाई कहिले भन्नुभएको छ कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँ प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँको व्यक्तिको प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँसँग व्यक्तिगत सम्बन्ध छ? के उहाँसँग केही संचार आदान प्रदान छ? आज बिहान के तपाईँ उहाँसँग बोल्नु भएको छ? के उहाँ तपाईँको जीवनमा महत्वपूर्ण र वास्तविक हुनुहुन्छ? संसार पाखण्ड देखावटी बोक्रे कुरा सुन्दा सुन्दा देख्दा देख्दा थकित भइसकेको छ। के तपाईँ थकित हुनुभएको छैन? पहिलो युहना 4:19 पदले भन्छ, हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। पहिलो पत्रुस 1:8 पदमा भनिएको छ, जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ, जसलाई तिमीहरू अहिले देख्दैनौ तापनि विश्वास गरेर अवर्णनीय आनन्द र महिमाको भरिपूरीले तिमीहरू उहाँमा अति नै रमाउँछौ। प्रकाश 1:5 पदमा भनिएको छ, हामीलाई प्रेम गर्नुहुने र हामीलाई आफ्नो रगतले हाम्रा पापबाट छुडाउनुहुने हुनुहुन्छ। फिलाडोल्फियाको मण्डलीलाई
प्रभुले भन्नुभयो, प्रकाश 3:9 म तिनीहरूलाई तिनी कहाँ आएर तिम्रा खुट्टाहरू सामने ढोकिदिने र मैले तिमीलाई प्रेम गर्दछु भन्ने थाहा पाउने तो ल्याउनेछु। फिलेडोल्फियाको मण्डलीले आज बाइबलमा विश्वास गर्ने मण्डलीको प्रतिनिधित्व गर्दछ। अहिले यो सबैको आधार के हो? भनिएको छ, परमप्रभुमा म प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। अनि 3 भनिएको छ, किनभने उहाँले आफ्नो कान मतिर थाप्नु भएको छ, यसकारण म बाचुन्जेल उहाँको पुकारा गर्नेछु। मित्र, यो क्रूसमा हाम्रा प्रभुको दयनीय कष्टदायक परिस्थिति हो। उहाँले जान्नुहुन्थ्यो कि उहाँलाई के हुनेछ, कस्तो स्थितिमा भएर जानुहुनेछ। उहाँ मर्नुभन्दा अघिल्लो रातमा उहाँले यसको गाउनुभयो। वास्तवमा मृत्युको दण्ड हामी माथि थियो, तर त्यो उहाँको दण्ड बन्यो। उहाँ मर्नु पर्ने थिएन, उहाँले तपाईँ र मेरो निम्ति आफ्नो जीवन दिनुभयो। कसैले उहाँबाट उहाँको जीवन लिएन, तर आफै स्वयंले हाम्रो निम्ति दिनुभयो। अनि 4 भनिएको छ, तब मैले परमप्रभुको नाउँमा पुकारा गरे, हे परमप्रभु, म आग्रहपूर्वक विन्ती गर्दछु, मेरो प्राण बचा दिनुहोस्। उहाँले परमेश्वर पितासँग चित्कार पुकार गर्नुभयो, मलाई छुटकारा दिनुहोस्। उहाँको प्रार्थनाको सुनाइ भयो। अनि 5 भनिएको छ, परमप्रभु अनुग्रही र धार्मिक हुनुहुन्छ, हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमेश्वर कृपालु र अनुग्रही हुनुहुन्छ, तर उही समयमा परमेश्वर धर्मी पनि हुनुहुन्छ। उहाँले खालि मनमानी स्वैच्छिक रूपमा कति पनि पापको क्षमा दिन सक्नुहुन्न। उहाँ सही हुनुपर्छ जब उहाँले त्यो गर्नुहुन्छ। परमेश्वर यो विश्वको नैतिक शासक हुनुहुन्छ। उहाँ सही हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, उहाँ न्यायी धर्मी हुनुहुन्छ, तर उहाँ कृपालु बन्न चाहनुहुन्छ, किनकि मानिसको पापको लागि दण्ड उहाँले तिरिसक्नु भएको छ। अहिले उहाँ भन्नुहुन्छ, आओ म तिमीलाई ग्रहण गर्न सक्छु। त्यसपछि हामी देख्छौ परमेश्वरले सहायता गर्नुहुन्छ। 6-7 भनिएको छ, परमप्रभुले सोझाहरूलाई रक्षा गर्नुहुन्छ, म लडिसकेको थिएँ तर उहाँले मेरो उद्धार गर्नुभयो। हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की किनभने परमप्रभुले तँलाई प्रशस्तसित दिनुभएको छ। कठिन व्याकुल तनावले भरिएको दिन पश्चात हामीले त्यस्तो स्थानको खोज्न आवश्यक छ जहाँ हामी आफ्ना पापहरूको पश्चाताप गर्न सक्छौ, परमेश्वरको वचन पढ्न सक्छौ र परमेश्वरसँग बात गर्न सक्छौ। त्यो नै आत्माको हृदयको प्राणको विश्राम स्थान हो मित्र। ओ, हामी सबैलाई यो कति धेरै आवश्यक छ। भनिएको छ

0: औल्याइरहेको थियो। हाम्रा प्रभुले यो भजन माथिल्लो तलाको कोठामा गाउनुभयो। म यस कुरामा जान्न चाहन्छु, यदि यो त्यो कचौरा त होइन जुनको बारेमा उहाँले भन्नुभयो, यो कचौरा ल्याऊ र यसबाट पियो, अमित म यसलाई त्यस बेलासम्म लिने छैन, राज्यमा प्रवेश गरेर नयाँ कचौराबाट पिउँदिन, किनभने मसँग भोलि पिउने कचौरा छ। त्यसपछि गेतस मुनिममा उहाँले प्रार्थना गर्नुभयो त्यो कचौरा उहाँबाट हटाइयोस् भनेर। उहाँको पवित्र स्वभाव चरित्रले पाप बनाइने कुराको विरूद्ध विरोध गर्यो। तैपनि हिब्रू 12:2 अनुसार जसले आफ्नो सामै राखेको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रुसको शासन भोग्नुभयो, अनि उहाँले त्यो कचौरा अर्को दिन क्रुसमा आनन्द साथ लिनुभयो। त्यसपछि हामी देख्छौ परमेश्वर पवित्र हुनुहुन्छ। यसले हामीलाई यो भजनको अन्तिम खण्डमा ल्याउँछ, जुनले हामीलाई भन्दछ कि परमेश्वर पवित्र हुनुहुन्छ। उहाँको पवित्रता महत्वपूर्ण हो, यो नै कारण हाम्रो निम्ति उहाँ मर्नुभएको थियो। भनिएको छ पद 15 परमप्रभुको दृष्टिमा उहाँका भक्तहरूको मृत्यु अनमोल छ, अनि परमेश्वरको दृष्टिमा ख्रिष्टको मृत्यु पनि अनमोल थियो, अनि महाक्लेश अवधिमा विश्वासको खातिर शहीद हुनेहरूको मृत्यु पनि अनमोल हुनेछ परमेश्वरको दृष्टिमा, अनि धेरैले यो गर्नेछ, अनि यसलाई आज पनि लागू गर्न सक्छौ। परमेश्वरका सन्तानका मृत्यु उहाँको दृष्टिमा अनमोल छ। 16:17 भनिएको छ, हे परमप्रभु, साँच्चै नै म तपाईँको दास हुँ, तपाईँको कमारोको छोरो, तपाईँको दास हुँ, तपाईँले मेरो बन्धन फुकाइदिनु भएको छ, म तपाईँमा धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु। मित्र, तपाईँले परमेश्वरलाई दिन सक्नुहुने कुरा नै तपाईँको धन्यवाद हो, त्यो नै तपाईँबाट उहाँ चाहनुहुन्छ। परमेश्वर आफ्ना सन्तानहरू धन्यवादीहरू कृतज्ञ भएको चाहनुहुन्छ। के तपाईँले कहिले आफ्नो उद्धारको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? के तपाईँले यो दिनको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? भजनकार भन्छन्, म तपाईँमा धन्यवादको बलि चढाउनेछु अनि म पनि उहाँलाई धन्यवाद दिनेछु, अनि यो स्वर्गीय पिताको निम्ति अनमोल कुरा हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाई, आजको अध्ययनले चाहिँ मेरो मनमा भएका धेरै प्रश्नहरूको उत्तर चाहिँ दिएको छ। मैले बुझे कि साँचो परमेश्वर र मानिसले बनाएका देवी देवताहरू बीच कुनै तुलना नै हुँदैन। मूर्तिहरूले केही गर्न सक्दैन, तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुन्छ, उहाँले सुन्नुहुन्छ, बोल्नुहुन्छ, प्रेम गर्नुहुन्छ र उद्धार गर्नुहुन्छ। र मलाई सबैभन्दा धेरै छोएको कुरा के हो भने, परमेश्वरले मलाई कहिले बिर्सनु भएको रहेनछ। कहिलेकाहीँ मैले आफैलाई एक्लो ठाने, तर उहाँले मेरो प्रत्येक प्रार्थना चाहिँ सुन्नुभएको हुने रहेछ। र आज मैले आफैलाई एउटा प्रश्न पनि सोधे, परमेश्वरले त मलाई प्रेम गर्नुहुन्छ, तर के म उहाँलाई सम्पूर्ण हृदयले प्रेम गर्न सफल भएको छु?
2: भाइ, तपाईँले एकदमै आशिषमय कुरा गर्नुभयो। आजको अध्ययनको गहिरो सन्देश पनि यही हो। हामीले अघिल्लो अध्ययनमा येशु ख्रिष्टको महिमा र उहाँको उद्धारको काम सम्झ्यौं। आज हामीले सिक्यौं कि जीवित परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ आफ्ना जनहरूलाई कहिले बिर्सनुहुन्न। उहाँ हाम्रो पुकार सुन्नुहुन्छ, संकटमा उद्धार गर्नुहुन्छ र हाम्रो जीवनलाई नयाँ आशाले भरिदिनुहुन्छ। र आज हामीले यही महत्वपूर्ण सत्यहरूलाई सिकेका छौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: चेन्नई लाग्नुमा तपाईँले ट्रोलहरूको लाएर
1: विदेश जान लाग्यो विदेश
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यतायती पैसा त यही पनि कमाइन्छ नि
1: गाई त पाले हो नि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै ब्याएन अब अघिल्लो केही गरी पनि नहुँदो रहेछ हेर्नु

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दो गयो हजुर।
1: राम्रो काम गरेर बस्नु।

0: कहाँ जान लाग्नुमा तपाईँहरू ट्रोलहरूको लाएर
1: विदेश जान लाग्यो विदेश
2: तपाईँहरू जस्तै युवा विदेश गएर देश कसरी बन्छ
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि
1: गाई त पाले हो नि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै ब्याएन अब केही गरे पनि नहुँदो रहेछ हेर्नु

0: महिलापाती हातपात गर्ने लाज लाग्दैन
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर

मान्छेको चाहना भन्दा पनि बाध्यता बलवान हुँदोरहेछ। म अब सधैँको लागि श्रीमती सहित परदेशी हुँदैछु। सक्छौ भने मलाई माफ गरिदेऊ है, तिम्रो पढाइ।

0: minute. Just a minute. We will return back. Return back.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
3: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुखज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब? उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल सुरु गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हेर
6: त रगत रगत भो, म त त्यस्तो हेर्न नै सक्दिन.
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त अब.
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
7: मानसिक समस्याबाट बच्ने उपायहरू.
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं.
8: असल साथीहरूसँग मात्रै संगत गरौं.
7: मादक पदार्थ र लागु औषध सेवन नगरौं.
8: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
13: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
9: नेपाल सरकार
14: विज्ञापन बोर्ड।
15: Listening to Hillam FM 89.6 megahertz.

Time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म ङ्यामलेङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। सांसदका प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको निर्देशन। उपत्यकाको पूर्वाधार सुधार्न 500 अर्बका योजना। मेट्रो रेल दुई तल्ले सुरुङ मार्गदेखि ठाउँ ठाउँमा फ्लाइओभर। उम्मेद्वार बन्न क्याण्डिडेट क्लबमा आबद्ध हुने पर्ने रासोपाका सभापतिको भनाई। गाजा र लोकल रक्सीको कानून बनाएर गण्डकी प्रदेशका मुख्यमन्त्री सिंहदरबारमा। कंगोमा फैलिएको इबोला प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक। समुद्रको सतह बढ़दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व संकटमा। र ब्याक यार्ड अल्ट्रा रेस 2026 अर्जुन र मंजु बने विजेता। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रेको खानीखोला गाउँपालिका एकै स्याउ थालीमा हिजो भएको जीप दुर्घटनामा परि दुईजनाको ज्यान जानुका साथै 5 जना घाइते भएका छन्। जीप दुर्घटनामा परि मृत्यु हुनेमा काभ्रेको खानीखोला गाउँपालिका 2 की 24 वर्षीय अनिता मोक्तान र खानीखोला 4 का 61 वर्षीय कलक बहादुर माझी रहेको प्रहरी नागोपरीक्षक रविन्द्र विष्टले बताउनु भएको छ। दुर्घटनामा परि घाइते भएका काभ्रे बनेपा नगरपालिका 14 का 25 वर्षका राहुल तामाङ, खानीखोला 3 का 24 वर्षीय प्रदीप जर्गा मगर, खानीखोला 5 का वर्ष नखुलेका बौद्धमान तामाङ, सिन्धुपाल्चोक चौतरा साँगाचोक गढी नगरपालिकाका धनपति रावल र जीव चालक सिन्धुलीको सुनकोशी गाउँपालिका 28 वर्षका यस बहादुर तामाङको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। पनौती तालढुङ्गा भित्री सड़क खण्डमा भएको उक्त दुर्घटनामा जीप सड़क लाइनबाट करिब 300 मिटर तल खसेको प्राप्त समाचारमा जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। सभामुख डोल प्रसाद अर्यालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी सहितका दलका सांसदहरूले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा आएर प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो। गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाब दिनुभएको थियो। त्यस क्रममा उहाँले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दावी गर्नुभएको थियो। 2.5 महिनासम्म प्रधानमन्त्रीले यसबारे स्पष्टीकरण दिनुभएको छैन। विपक्षीले त्यस यता लगातार विरोध गर्दै आइरहेपछि सभामुख अर्यालले हिजोको बैठकमा प्रधानमन्त्री शाहलाई सांसदहरूको प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो। सभामुखले प्रधानमन्त्री शाहलाई निर्देशन दिनुभए लगत्तै विपक्षी दलका सांसदहरूले टेबल बजाएर समर्थन गरेका छन्। यसैबीच प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय भएको छ। काठमाडौँ उपत्यकाको पूर्वाधार विकास तथा सार्वजनिक यातायात सेवामा सुधार गर्ने उद्देश्यबाट सरकारले 500 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च लाग्ने गरी 35 बुँदे महत्वाकांक्षी गुरु योजना तयार गरेको छ। उक्त गुरु योजना कार्यान्वयन भए उपत्यकामा मेट्रो रेल, दुई तल्ले सुरुङ मार्ग, ठाउँ ठाउँमा एलिभेटेड रोड, उचाइमा रहने सड़क, फ्लाइओभर, थुप्रै ठाउँमा नयाँ पुल, करिडोर सुधार लगायतका ठूल्ठूला संरचना दर्जनौ ठाउँमा निर्माण हुनेछ। जापानी सहयोग नियोग जाइकाको सहयोगमा पूर्वाधार विकास मन्त्रालयले गुरु योजना तयार पारेको हो। आगामी सन् 2050 काठमाडौँ उपत्यकामा 42 लाख जनसंख्या बस्ने अनुमान रहेको छ। उक्त जनसंख्यालाई थेग्ने गरी पूर्वाधार र यातायात क्षेत्रमा सुधार गर्न मास्टर प्लान तयार गरिएको मन्त्रालयको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टीले शुरू गरेको क्याण्डिडेट क्लबको वैधानिक प्रक्रियामा सामेल भएकाले मात्र आगामी निर्वाचनमा उम्मेद्वार बन्न पाउने बताउनु भएको छ। सोमबार पार्टी कार्यालयका वनस्थलीमा आयोजित क्याण्डिडेट क्लब घोषणा कार्यक्रममा सभापति लामिछानेले पार्टीको आधिकारिक आरएसभीपीएफ मार्फत यसको औपचारिक शुरूआत भएको जानकारी दिनुभयो। उहाँका अनुसार शुरूआती चरणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका आकांक्षीहरूका लागि
आवेदन खुला गरिएको छ। पार्टीभित्र कतिपय व्यक्तिले अनौपचारिक रूपमा उम्मेद्वार घोषणा गर्दै हिँडेको र माला लगाएको चर्चा चलेको प्रति आपत्ति जनाउँदै लामी छानेले टिकट बाँड्ने प्रवृत्तिको अन्त्य भएको बताउनुभयो। राजनीतिलाई योग्यता प्रणालीमा आधारित बनाउन र योग्य नेतृत्वको खोजी गर्न यो अवधारणा ल्याएको लामी छानेले बताउनु भएको छ। केवल चर्को भाषण र लोकप्रियताको भरमा मात्र नभई उम्मेद्वार बन्ने व्यक्तिको कानूनी झमेला, आर्थिक तथा सामाजिक अवस्था एवं पृष्ठभूमि परीक्षण गरेर मात्र टिकटका लागि योग्य मानिने उहाँको भनाइ छ। क्याण्डिडेट क्लबबाट छनौट भएका व्यक्तिहरूलाई लिडरशिप एकाडेमी मार्फत आफू उम्मेद्वार बन्न चाहेको स्थानीय प्रदेश वा केन्द्र तहको काम कर्तव्य र अधिकार र कानूनी पाटोबारे आधारभूत ज्ञान दिइने उहाँले बताउनु भएको छ। निर्वाचन जित्नु मात्रै सम्पूर्ण कुरा नभएको भन्नुहुँदै उहाँले निर्वाचित भइसकेपछि संस्था र समाजलाई नेतृत्व दिने क्षमता उम्मेद्वारमा हुनुपर्नेमा जोड़ दिनुभयो। विगतको निर्वाचनमा विशेष परिस्थिति, निर्वाचनको हतारो र समायोजनका कारण प्राइमरी इलेक्सन तथा परीक्षण सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुहुँदै उहाँले अब यस्तो गल्ती नदोहोरिने बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्रीसँग गाँजा खेती र घरेलु मदिरालाई खुला गर्नुपर्ने लगायतका 9 बुँदे माग राख्नु भएको छ। मुख्यमन्त्री पाण्डेले हाम्रो आफ्नै मौलिक प्रविधिबाट बन्ने स्थानीय मदिरालाई कानूनी रूपमा ब्राण्डिङ र व्यावसायिक रूपमा उत्पादन गर्न सके यसले प्रदेशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने बताउनु भएको छ। पाण्डेले भन्नुभयो, मैले राखेको प्रस्तावमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ र तत्काल आवश्यक कानूनी सहजीकरणका लागि प्रतिबद्धता जनाउनु भएको छ। घरेलु मदिराको अन्त शुल्क र उद्योग दर्ताको विषयमा संघ सरकारले सहजीकरण गरिदिन आग्रह गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। प्रदेश सरकारले घरेलु मदिराको ऐन र नियमावली जारी गरिसकेको छ, अब कार्यविधि बनेपछि कार्यान्वयनमा जान्छ। यस्तै गाँजा खेतीलाई औषधीय र औद्योगिक प्रयोजनका लागि खुला गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। गाँजा खेती खुला गर्दा हुन सक्ने सम्भावित दुरूपयोगलाई प्रधानमन्त्रीले बढ़ी चासो देखाएको उहाँले बताउनु भएको छ। प्रदेश सरकारले गाँजा खेतीको पनि ऐन जारी गरिसकेको छ, यसबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेर सहजीकरणका लागि आग्रह गरेको मुख्यमन्त्री पाण्डेको भनाई छ। यतिखेर देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालतर्फ नजिक रहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम खालको वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेशका केही स्थानमा हावाहुरी चल्नेछ। आज राति पनि हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। खबरमा अब विदेशको खबर। अफ्रिकी मुलुक कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। कंगोमा इबोलाका कारण

एकतर्फ र महिलामा मंजु सुनवार विजेता भएका हुन्। अर्जुनले 33 लूप पूरा गरी शीर्ष स्थानमा रहेर नयाँ कोर्स रेकर्ड पनि बनाउनु भएको छ। यसअघि 32 लूपको कोर्स रेकर्ड हेमन्त सानाको नाममा थियो। मंजुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 24 लूप पूरा गर्नुभएको छ। यसअघि 12 लूपको कोर्स रेकर्ड थियो। शीर्ष स्थानमा रहेका दुवैले जनाही 30,000 रूपियाँका दरले पुरस्कार जित्नु भएको छ। दोस्रोदेखि 10 स्थानमा रहनेको धावकले नगद पुरस्कार पाएका छन्। सहभागीले एक लूपमा 6.7 किलोमिटर दूरी एक घण्टाको समयमा पार गरेका थिए। त्यसो गर्न नसक्ने खेलाड़ी सिधै प्रतियोगिताबाट बाहिरिएका थिए। प्रतियोगिताको समापन कार्यक्रममा निर्देशक दिवाकर बुढाले यस खालको प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विजरल्याण्ड लगायत राष्ट्रबाट 65 प्रतिस्पर्धी सहभागी भएका थिए। दौड़ चन्द्रगिरी नगरपालिकाको माछे गाउँबाट शुरू भई विभिन्न भागको परिक्रमापछि पुनः त्यही पुगेर टुंगिएको थियो। ब्याकयार्ड अल्ट्राको विश्व च्याम्पियनशीप 17 अक्टोबरमा पोखरामा हुने आयोजकले जनाएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। सांसदका प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको निर्देशन। उपत्यकाको पूर्वाधार सुधार्न 500 अर्बको योजना। मेट्रो रेल दुई तले सुरुङ मार्गदेखि ठाउँ ठाउँमा फ्लाइओभर। उम्मेद्वार बन्न क्याण्डिडेट क्लबमा आबद्ध हुने पर्ने राष्ट्रपतका सभापति लामिछानेको भनाई। गाँजा र लोकल रक्सीको कानून बनाएर गण्डकी प्रदेशका मुख्यमन्त्री सिंहदरबारमा। कंगोमा फैलिएको इबोला प्रकोप देशको इतिहासमै सबैभन्दा घातक। समुद्रको सतह बढ़दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व संकटमा। र ब्यागयार्ड अल्ट्रा रेस 2026 अर्जुन र मंजु बने विजेता। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह 12 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक सर्भिसेस डिलक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर।

0: TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Sotara Sangasuguri Nagarpalika 5 Sindhupalchok. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited. Sotara Sangasuguri Nagarpalika 5 Sindhupalchok.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ का जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: भान्जी के हो घर त चिटिक्कै पारेछौ नि।
1: यतिको चिटिक्क त पार्नु पर्यो भने मामा राम्रो छैन र।
0: ओहो नमस्कार, स्वागत छ यहाँलाई रामजु बडीमा, हार्दिक स्वागत छ।

0: ओए
1: के भो
0: त खुब गाउँछस् नि है
1: अलिअलि हल्का किन र
0: कुरा आठ वर्ष अगाडिको मेरो उसँग गहिरो माया थियो आज भेट्दा के भनौँ के भनौँ भइरहेछ आज मेरो लागि गाइदिने यार
1: म सधैँ छु नि किन चिन्ता हुन्छ
2: ल ल म भनिदिन्छु।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: आजको काजभोज पनि राम्रोसँग सम्पन्न भयो। अब के गर्ने साथी हो?
1: के गर्नु त, नाचगान गर्नु पर्यो नि।
2: नाचगान गर्ने चाहिँ को छ त हो?
3: हामी छौ नि त, हामी छौ।

0: Wait just a minute. We will return back.
1: होइन के पार वै मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913727।
7: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
8: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
7: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
8: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
7: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
8: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
7: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
8: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
7: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
8: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
7: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
9: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
10: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
11: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
10: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
12: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
10: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
13: समृद्धि
6: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची नौमा भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ। सर,
10: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्न त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: இளம்பு பிரேக் டைம். New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Sugadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Shagat Sugadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aruniko @gmail.com. Contact 011-620-326-960-9822-93. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagar Palika 5, Sindhupalcho.
1: Eva, Chautara Bazar aunu bhayo cha. Aghi dekhi tapai eta uta gardai khojdai hununcha. Haina, ke ko khoji ma hununcha ba?
2: Lyaunu nani. छोराको बिहे पनि आइहाल्यो. बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी.
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि.
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-57-64
4: चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642

यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बाय एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: Elumbu FM 89.6 MHz.
1: JKP Music presents Nepali DJ Blast.

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि फिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले। मोबाइल 98493406 र 98।

0: एक 88 77 908 मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेज।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
16: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
15: के रे, नानी त भर्खर 17 की लागि होइन र?
16: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
15: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन, छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
16: ए हो र,
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: Wait just a minute. We will return back. Return back.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र? मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
9: बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
16: लु दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी, के भने रहेछ, के हो के भयो?
16: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
15: ल ल ल, म किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट सांसदहरूको प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुख निर्देशन। कांग्रेसले केन्द्रीय कार्य समितिका निर्णयहरू सार्वजनिक गर्दै मकवानपुरको उच्च अदालत वीरगंज वर्षाको स्कर्पियो दुर्घटना हुँदा छ जना घाइते। अनलाइन व्यापार गर्नेलाई अनिवार्य रूपमा सूचीकृत हुन सरकारको निर्देशन। व्यवस्था गरेमा कार्यवाही हुने। यस जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा बाधा पुर्याएमा ओमानलाई बमले उडाइदिने चेतावनी। रकअप एन्टी ट्वेन्टी सिरिजमा सहभागिता जनाउन नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा प्रस्थान। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रेपलाञ्चोक जिल्लामा खानीखोला गाउँपालिका एक स्याउथलीमा हिजो भएको जीप दुर्घटनामा परि दुईजनाको मृत्यु हुनका साथै अन्य पाँचजना घाइते भएका छन्। जीप दुर्घटनामा मृत्यु हुनेमा काभ्रेको खानीखोला गाउँपालिका दुईकी 24 वर्ष अनिता मोक्तान र खानीखोला गाउँपालिका चारका 61 वर्ष कलबहादुर माझी रहेको प्रहरी नायब उपेक्षक रविन विष्टले बताउनु भएको हो। दुर्घटनामा परि घाइते भएका काभ्रे बनेपा नगरपा पालिका 14 25 वर्षको राहुल तामाङ, खानीखोला 3 24 वर्ष प्रदीप जर्गा मगर, खानीखोला 5 वर्ष नखुलेका बौद्धमान लामा, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिका 28 वर्षका यम बहादुर एस बहादुर तामाङको धुलखेल अस्पतालमा उपचार भइरहेको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। सभामुख डोलप्रसाद डीपी अगियाले संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाह बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा शुरू भए लगत्तै प्रमुख प्रतिपक्ष दलहरूका सांसदहरूले उठेर विरोध गरेसँगै सभामुख अगियाले प्रधानमन्त्रीलाई संसदमा आएर प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो। जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरू को जवाब दिनुभएको थियो। त्यस क्रममा भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दावी गरिएको थियो। 2.5 महिना बितिसक्दा समेत प्रधानमन्त्रीले यसबारे स्पष्टीकरण दिएको छैन। विपक्षी लगायतका तीर्थ लगातार विरोध गर्दै आइरहेपछि सभामुख अडियाल हिजो बैठकमा प्रधानमन्त्री शाहलाई सांसदहरूको प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले गरिएका निर्णयहरू सार्वजनिक गर्ने भएको छ। कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिद्वारा पारित निर्णयहरू पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न लागेको छ। प्रवक्ता देवराज चालिसेको अनुसार निर्णयहरू सार्वजनिक गर्न मंगलबार दिउँसो 3 सानेपामा पत्रकार सम्मेलन आयोजन गरिएको छ र 4 साउनदेखि शुरू भएको कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार 1 भदौमा सम्पन्न भएको थियो। महामन्त्री प्रदीप पौडेलको अनुसार शेष महाधिवेशनपछि यो कांग्रेसको तेस्रो केन्द्रीय कार्य समितिको बैठक पनि हो। बैठकमा पार्टीले हरेक सदस्यहरूलाई धारणा राख्नका लागि 7 मिनटको समय उपलब्ध गराएको थियो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय कार्य सदस्य सँगसँगै सुदूरपश्चिम बाहेक प्रदेश सभापतिहरू पनि सहभागी रहेका थिए। काठमाडौँ सड़क खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका 6 जुरेखेतमा उच्च अदालत वीरगंज वर्षाको स्कर्पियो दुर्घटना हुँदा 6 घाइते भएको छ र 6 पहिचान पनि खुलेको छ। दुर्घटनामा सवार चालक उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश रजिस्टर र रजिस्टरका परिवार सदस्य घाइते भएका छन्। घाइते मध्ये रजिस्टरकी श्रीमती लक्ष्मी बाडुको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार यस दुर्घटनामा दाङको राप्ती नगरपालिका कालीकाठका 32 सवारी चालक छुनीलाल चौधरी, दाङको तुलसीपुर उपमहानगरपालिका 9 57 मुख्य न्यायाधीश गोकर्ण डाँगी, बैतडीको दशरथ चन्द नगरपालिका 7 सर्कुलका 51 रजिस्टर तारा दत्त बडु, उहाँकी 49 श्रीमती लक्ष्मी बडु, 25 छोरा रितेन्द्र बडु र 31 दिदी रीता बडु घाइते भएका छन्।
सरकारले वेबसाइट एप्लिकेशन र सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु र सेवाको व्यापार ई कमर्स गर्ने व्यवसायीहरूले अब अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरूरी सूचना जारी गर्दै सम्पूर्ण विद्युतीय व्यापार गर्ने व्यवसायीहरूलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। पछिल्लो समय विद्युतीय माध्यम र डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रम छर्ने, ठगी गर्ने र गुणस्तरीयहीन वस्तु तथा सेवा बिक्री वितरण गर्ने जस्ता गुनासोहरू तीव्र रूपमा बढ़ेपछि विभागले निगमनमा कड़ाई गरिएको छ। विभागले विद्युतीय व्यापार ई कमर्स ऐन 2081 विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कार्यान्वयनमा आइसकेको स्मरण गराएको छ। ऐनको दफा 4 बमोजिम व्यवसायी गर्नुपर्ने विद्युतीय प्लेटफर्म मार्फत स्थापना गर्नुपर्ने र दफा 5 बमोजिम विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने कानूनी व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ। बीमा मर्मत सम्भार लगायतका सम्पूर्ण सेवाहरू पर्नेछन्। विभागले तोकिएको प्रक्रिया पूरा गरी सूचीकृत भएर र प्रचलित कानूनको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न सरकारवालाहरूलाई आग्रह गरिएको छ। बाँकीको कोहलपुरमा प्रहरीले हवाई फायर गरी ठूलो परिणामको लागु औषध अफिम सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूकुमको पूर्वको सिस्ने गाउँपालिका एकका 43 वर्ष कर्णबहादुर बुढा र बाँकीको कोहलपुर नगरपालिका 6 60 वर्ष टुबजंग गिरी रहेका छन्। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुर नगरपालिका 6 उनीहरूलाई नियन्त्रणमा लिएको हो। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको साथबाट 14 किलो 760 ग्राम लागु औषध अफिम र 2 थान मोबाइल बरामद गरेको छ। लागु औषध अफिमको कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेका थिए र भाग्न खोज्नेलाई रोक्नका लागि प्रहरीले चेतावनी स्वरूप 1 राउण्ड हवाई फायर समेत गरिएको थियो। देशका प्रमुख मुख्य ठूला नदीहरूमा जलसतह नियन्त्रणमा रहे पनि 30 जिल्लाका साना नदीहरूमा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। जल तथा मौसम विज्ञान तथा विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले मंगलबार आज बिहान जारी गरेको बुलेटिन अनुसार महाकाली, कोशी, नारणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरूमा कणकाई, कमला, बबाई, पूर्वी, राप्ती लगायतका विभिन्न स्थानमा तहभन्दा तलै छ, तर ताप्लेजुङ, सङ्खुवा सभा, खुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चो, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक भई बहने ससाना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आउँदो 2 दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ससाना नदीहरूमा आकस्मिक रूपमा बढ़न सकिने पूर्वानुमान छ र भदौ 3 र 4 गते ती प्रदेश बहने खोला र नदी किनारका विभिन्न बासिन्दहरूलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। लम्बु खबरमा अब विदेशको खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा बाधा पुर्याएमा ओमानलाई बमले उडाइदिने चेतावनी दिएको छ। एक रिपोर्टको अनुसार राष्ट्रपति ट्रम्पले एक फोन कलका क्रममा उनले सो कुराको टिप्पणी गरेको छ। इरानी अधिकारीहरूको अनुसार हर्मुज जलमार्गबाट जहाजहरूको आवागमनलाई व्यवस्थित गर्ने विषयमा ओमानसँगको सम्झौतालाई अन्तिम रूप दिने तयारी भइरहेको छ र इरानसँगको सम्झौतामा इरान ओमान बीच हर्मुज जलमार्ग खुलाउने विषयमा सहमति भएका नजिक पुगेको इरानको विदेश मन्त्रालयले समेत जनाएको छ। खेल खबरमा टप N20 सिरिज सहभागित जनाउन नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा प्रस्थान गरेको छ। टोली सिरिज खेल्न गई राति त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संज्ञानले अस्ट्रेलियामा जाने 15 सदस्यीय टोलीलाई आइतबार नै विदाई गरिएको थियो र यस्तो पटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्ने भएको छ र यही भदौ 5 गतेदेखि शुरू हुने टप N20 सिरिजमा नेपाल एले पहिलो खेलमा नर्दर्न टेरिटोरीसँग खेल्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षक पुनएको पटक। सांसदहरूको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको निर्देशन। नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिका निर्णयहरू सार्वजनिक गर्दै। भवानपुरको ज अदालत वीरगंज पर्साको स्कर्पियो दुर्घटना हुँदा 6 घाइते। अनलाइन व्यापार गर्नेलाई अनिवार्य स्वीकृत हुन सरकारको निर्देशन। व्यवस्था गरेमा कार्यवाही भोग्नुपर्ने।
३० जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान संघको वार्तामा बाधा पुर्याएमा ओमानले बमले उडाइदिने चेतावनी। र टप टी20 सिरिजमा सहभागी जनाउन नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा प्रस्थान। मध्याह बाह्र बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: है मित्र, यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलर एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-13-27।
6: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
7: हाम्रा सेवाहरू:
8: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
8: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
8: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
8: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
8: मायाको चिनो,
7: मेडल,
8: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
8: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
8: कस्टमाइज कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट।
8: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
8: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274।

0: El Ombu Break Time.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: हो, संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तिनै तहका सरकारका

0: आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
1: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ। सर,
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हौ नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
6: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हिलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हिलम्बु लिएर सदा अझै आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु। म कार्यक्रम प्रस्तोता आयुसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथी दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर भरपूर साथ अनि सपोर्ट गर्दै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला तपाईँहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हेलम्बु एफएमको फ्रिक्वेन्सीलाई काठमाडौँ, नुवाकोट, धादिङ र सोवा मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएम सुन्न सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ। र यो सँगसँगै तपाईँहरूलाई हामीलाई फेसबुक पेज अनि सामाजिक सञ्जालका विभिन्न वेबसाइटहरूबाट देशका विभिन्न स्थानबाट पनि एकैसाथ हेलम्बु एफएम सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले हरेक साताको सदिन सुन्न पाउनुहुनेछ। दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु आउने गर्दछ। तपाईँहरूले आइतबारको दिनमा चाहिँ सुन्न पाउनुहुने छैन र अरू बेलामा यसै समयमा दिउँसोको 1 बजेबाट 2 बजेसम्म 1 घण्टाको अवधिभर हाम्रो यो प्रोग्राम सुन्न सक्नुहुनेछ अनि प्रोग्राम सुनेर साथ दिन सक्नुहुनेछ। यो प्रोग्राम 6 दिन आउँछौं र 6 दिनको बसाईमा हामी छुट्टा छुट्टै बसाई लिएर कार्यक्रम लिएर सहभागिता जनाउने गर्दछौ र त्यसैको सन्दर्भमा आज हामी मंगलबारे बसाईमा छौं। मंगलबारे बसाईमा हामी तपाईँहरूको फोन कल लिँदैनौ, मंगलबारे बसाईमा हामीले म्यासेज लिने गर्दछौ। म्यासेज लिने अनि तपाईँहरूको रोजाईमा रहेका मिठा मिठा अनि रमाइलो गीत संगीत बजाउँदै रमाइलो गर्ने दिन परेको छ आज है। यो मंगलबारको बसाई यो दिउँसोको समय पनि हो। धेरैजना श्रोताहरू यति बेला विभिन्न काम काजतिर बिजी व्यस्तता हुनुहुन्छ होइन, ओकाली ओह्राली गाउँघरका विभिन्न लेखबेसी गर्दै यो दिउँसोको समयमा आफ्नो समय व्यतीत गर्दै हुनुहुन्छ होला। र कतिपय साथीहरू अब यति बेला कोही कोही ठाउँमा गर्मी नै छ, खासै घाम नलागे तपनि यात्रातिर हुनुहुन्छ। कतिपय साथीहरू खेतबारीको काममा एकदमै बिजी व्यस्तता हुनुहुन्छ होइन, कोदोको गोड्ने अनि त्यसै गरी धान गोड्ने, मकै भाँच्ने, मकैका चाहिँ विभिन्न कार्यहरू गर्दै हुनुहुन्छ होला। अनि कतिपय साथीहरू गोठालो गर्दै, कतिपय साथीहरू मेलापातमा हुनुहुन्छ, कतिपय साथीहरू वनतिर हुनुहुन्छ, आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ। सो जे जस्तो अवस्थामा रहनु भए पनि स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, समय सन्दर्भ मिलाएर रेडियोलाई पनि सुन्ने गर्नुहोला, यही आग्रह र यही कामना व्यक्त गर्न चाहन्छु। विशेषत कार्यक्रम टक टू हेलम्बुमा तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ है। श्रोताहरू तपाईँले गीत रोज्नका लागि चाहिँ तपाईँहरूले यस कार्यक्रममा आज म्यासेज गर्नुपर्ने हुन्छ। मंगलबारे बसाईमा तपाईँहरूले अवगत नै छ, म्यासेज गरेर गीत रोज्न पाउनुहुनेछ। मंगलबारको बसाईमा हामीले ती 3 जना साथीहरूको म्यासेज लिने गर्दछौं अनि साथीहरूले म्यासेज मार्फत गीत रोज्न पाउनुहुनेछ र साथीहरूलाई सम्झन पनि सक्नुहुनेछ। र विशेष गरी म्यासेज गर्नुहुँदाखेरि चाहिँ एकदमै राम्रोसँग प्रष्ट स्पष्ट तरिकाले आफ्नो नाम उल्लेख गरेर पठाउनु होला साथीहरू। यदि तपाईँहरूको नामहरू मिस्टेक भएको खण्डमा चाहिँ अलिकति गीतहरू नबुझ्न सक्छ होइन, सो गीतहरू चाहिँ रोज्नु हुँदाखेरि गीतको बोल एकदमै राम्रोसँग खुलाउनु होला, आफ्नो परिचय पनि राम्रोसँग खुलाएर पठाउनु होला, यही आग्रह र यही अनुरोध गर्न चाहन्छ हामी। र कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला, म्यासेज गर्नका लागि नम्बर रहेको छ 9860-5555-25, 9860-5555-25 तपाईँहरूले म्यासेज गरेर पठाउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो अनि रमाइलो गीतहरू राख्छौ, गीतपछि तपाईँहरूको माझमा आउनेछौ। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ एलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू एलम्बु सुन्दै हुनुहुन्छ र आज हामी मंगलबारी बसाईमा छौ। मंगलबारी बसाईमा पैसो तपाईँहरूले गीत रोज्न सक्नुहुनेछ मेसेज गरेर। श्रोताहरू मेसेज गर्नुहोला, मेसेज मार्फत गीत रोज्न पाउनुहुनेछ। मेसेज गर्नुहोला है, तपाईँहरूको मेसेजमा रहेका गीतहरू हामी बजाउनेछौ। र यसै गरी तपाईँहरूले मेसेज गर्नका लागि नम्बर छ 98 60 55 25 को माध्यमले तपाईँहरूले मेसेज गरेर पठाउनुहोला। तपाईँहरूको मेसेजहरू अवश्य हामी लिनेछौ। मेसेज गर्नुहुँदा के राम्रो स्पष्ट तरिकाले मेसेज गर्नुहोला है। र तपाईँहरूको मेसेजमा गीतहरू अलिकति बुझिन भने मेसेजमा समावेश रहेका गीत नबुझ्न सक्छ, जसको कारणले मेसेज चाहिँ अलिकति राम्रोसँग खुलाएर पठाउनुहोला, यही कामना गर्न चाहन्छु। र मेसेजहरू हामीलाई प्राप्त भएको छ फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट पनि गर्दै गर्नुहोला, कमेन्टहरू पनि हामी लिनेछौँ है। र साथीको मेसेज हामीले प्राप्त भएको छ, सो मेसेज लिन चाहन्छु। हेलो दादा, हजुर के छ खबर? म चाहिँ काभ्रेबाट माया घिसिङ भन्नुभएको छ। मलाई चाहिँ सञ्जीव घिसिङको आवाजमा रहेको पोखराको फेवा ताल भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। र गीत मार्फत चाहिँ सम्झिनु पर्दा फर्स्ट हजुरको लागि अनि सम्पूर्ण साथीहरूको लागि यो गीत सुनेर एकदमै इन्जोय लिनुहोला भन्दै छुटिन चाहन्छु कि बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ सो मिठो कमेन्ट मेसेज गरिदिनु भएकोमा माया घिसिङजीलाई। र अर्को साथीको मेसेज रहेको छ, हेलो दाइ नमस्ते नमस्कार, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ? म पनि प्रोग्राम सुन्दैछु नि, आज लङ टाइम पछि मेसेज गर्ने मौका जुरियो भन्नुभएको छ। र आज चाहिँ मेरो लागि एउटा मिठो गीत राखिदिनुहोस् न सम्झना भन्ने बोलको गीत राखिदिनुहोला है भन्नुभएको छ। यदि यो गीत भएन भने उपहार बोलको गीत राखिदिनुहोस् होला भन्नुभएको छ। र गीत मार्फत सम्झिनु पर्दा तपाईँको लागि अनि प्राविधिक मित्रको लागि अनि हेलम्बा एफएम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूको लागि भन्दैछ ठिन्छ बाई बाई भन्नुभएको छ। सो मोनिकाजीलाई धेरै धेरै धन्यवाद छ सो मेसेज गरिदिनु भएकोमा है। र यदि तपाईँहरू पनि मेसेज गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 मेसेज गर्दै पठाउँदै गर्नुहोला। अहिलेको लागि भने साथीहरूले दुईजना साथीको रोजाइमा रहेका यो मिठो दुईवटा गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत छ। हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदैछौ, साथीहरूको रोजाइमा रहेका मिठा अनि रमाइलो गीतहरू सुन्दै र सुनाउँदै आइरहेका छौ। र यदि तपाईँहरू पनि आज हामी बुधबार मंगलबार व्यवसायमा छौ, मंगलबार व्यवसायमा मेसेज गरेर गीत रोजाइमा पार्न सक्नुहुनेछ। मेसेज गर्नका लागि नम्बर छ 9860525525 मेसेज गर्नुहोला। अनि फेसबुक पेजबाट पनि हामीलाई धेरैजना श्रोता साथीहरूले कमेन्ट गरिराख्नु भएको छ र साथीहरूको कमेन्टहरूलाई पनि हामी

अवश्य लिने नै छौ र यति बेला हामी माझमा म्यासेजहरू प्राप्त भएको छ, सो म्यासेज लिन चाहन्छु। म्यासेज गर्नुभएको छ, हेलो दादा दर्शन नमस्ते, म चाहिँ दोलखाबाट सबिना बमझन भन्नुभएको छ। मलाई चाहिँ आज हाम्रो एउटै सपना थियो भन्ने प्रमोद खरेलको आवाजमा रहेको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। र गीत मार्फत फर्स्ट अफ अल हजुरको लागि, अनि सलिनाको लागि, अनि सुसाङ शेर्पाको लागि, अनि सुभाषण माया रिमाको लागि भन्दै छुट्टिन्छु दादा, बाई बाई भन्नुभएको छ। सो धन्यवाद व्यक्त गर्न चाहन्छु। र अर्को मेसेज छ, हेलो नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ। र मेरो लागि चाहिँ एउटा लोको भाका गीत बजाइदिनु होला है भन्नुभएको छ। पक्कै पनि हामी गीत बजाउनेछौ। सो यो मिठो कमेन्टको लागि हाम्रो सुनिता तामाङ दिदी हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। पक्कै पनि उहाँको रोजाइमा रहेका एकदमै रमाइलो मिठा लोक भाका गीत हामी अवश्य बजाउने नै छौ। यसै गरी मेसेज गर्नका लागि नम्बर छ 9860552525 मेसेज गर्दै गर्नुहोला। अहिलेको लागि भने दुईजना साथीहरूको रोजाइमा रहेका मिठा अनि रमाइलो गीतहरू राख्छौ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बा सुन्दै हुनुहुन्छ र आज हामी साथीहरूले मेसेज गर्नुभएका र कमेन्ट गर्नुभएका गीतहरू राख्दै आइरहेका छौं र मेसेज गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 मेसेज गरेर गीत रोज्न सक्नुहुनेछ। यो दिउँसोको समय हेलम्बा एफएम सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम चौताराबाट सुन्दै हुनुहुन्छ। चौताराबाट मात्र नभइकन हामीलाई देश विदेशका विभिन्न स्थानबाट मजाले यो प्रोग्राम सुनिराख्नु भएको छ है। र यस कार्यक्रममा तपाईँहरूले मजाले गीत रोज्न पाउनुहुनेछ र धेरैजना श्रोता साथीहरूले कमेन्टहरू पनि गरिराख्नु भएको छ हामीलाई यति बेला है। धेरैजना साथीहरूको कमेन्टहरू पनि हामीले प्राप्त गरिरहेका छौँ र मेसेज गर्नुभएको छ। सो कमेन्टतर्फ लाग्छौ है, कमेन्ट लिन चाहन्छु। अनि हेप्पी बर्थडे टु यु छोरी अमिसा राई एण्ड आरजी तारा गद्दारको लागि। अनि

किराती भन्नुभएको छ है, एण्ड सालिका राई हेभ अ गुड डे भन्नुभएको छ बान्तवा जेनुजीलाई धन्यवाद छ। अनि हेलो नमस्ते दाई, के छ जुगो खबर, प्रोग्राम सुन्दै र हेर्दैछु है भन्नुभएको छ। निशाजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु निशाजी, यसो मिठो कमेन्ट गरिदिनु भएकोमा तपाईँले पनि शुभ दिन है। अनि अर्को साथीको कमेन्ट छ, हेलो गुड आफ्टरनुन दाई सेवा भन्नुभएको छ। म चाहिँ सिम्पल सरगम बहिङ राई ओखलढुङ्गाबाट, सबैमा सम्झना छ है भन्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भएकोमा सिम्पल सरगमजीलाई पनि धन्यवाद छ। नमस्कार हजुर, म बागमती प्रदेश तीनबाट प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। रामजी घिमिरे हुनुहुन्छ, रामजीजीलाई पनि धन्यवाद अनि शुभ दिन। अनि अर्को साथीको कमेन्ट छ, नमस्ते गर्नुभएको छ माया लामा हुनुहुन्छ। सो कमेन्टको लागि धन्यवाद छ मायाजी, तपाईँलाई पनि शुभ दिन, आजको दिन एकदमै शुभ रहोस्। अनि अर्को साथीको कमेन्ट छ, लसु फ्याफुल्ला नमस्ते गुड आफ्टरनुन, म आशिका तामाङ उदयपुरबाट है भन्नुभएको छ। सो धन्यवाद छ आशिकाजी तपाईँले पनि। अनि हेलो दादा गुड आफ्टरनुन दर्शन है, म पनि प्रोग्राम सुन्दैछु फेसबुक लाइभ मार्फत मलेसियाबाट, सबैजनाले मिठो सम्झना भाई भाई भन्नुभएको छ। पीके राई हुनुहुन्छ मलेसियाबाट, सो मिठो कमेन्ट गरिदिनु भएकोमा पीकेजीलाई पनि धन्यवाद अनि शुभ दिन व्यक्त गर्दछु। अनि लेख्नु भएको सरको साथीको कमेन्टमा गुड आफ्टरनुन नमस्ते अनि नमस्कार प्रस्तुता ज्यू, कार्यक्रम सुन्दैछु है उदयपुरको बेलटार चोकबाट हिलम्बा फेम लाइभ मार्फत मजाले प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भएकोमा विशेष धन्यवाद छ। टेक बहादुर पुमाजी हुनुहुन्छ यति बेला हामीलाई उदयपुरको बाट हामीलाई मिठो कमेन्ट गर्नुभयो, धन्यवाद छ। र यति बेला म्यासेज प्राप्त भएको छ, हेलो दादा म तीर्षणा, मलाई चाहिँ मुटुको जालो कारणी भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। मुटुको जालो, मुटु जल्यो भन्ने बोलको गीत रोज्नु भएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीले म्यासेज गर्नुभएको छ, हेलो दाई नमस्ते म काभ्रेबाट भन्नुभएको छ। सञ्जना मलाई चाहिँ माया लाइमानजी भन्ने बोलको गीत राखिदिनुहोस् न, सञ्जीव घिसिङको आवाजमा रहेको भन्नुभएको छ। र यो गीत मार्फत सम्पूर्णको लागि भन्दै छुटिन चाहन्छु दाई बाई बाई भन्नुभएको छ। यो मिठो गमे यसो म्यासेजको लागि सञ्जना घिसिङजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। र यसै गरी तपाईँ पनि म्यासेज गर्न चाहनुहुन्छ भने 9852555 म्यासेज गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो यो दुईवटा गीतहरू सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदैछौँ र बजाउँदै आइरहेको छु र त्यसैको सन्दर्भमा यति बेला हामीलाई धेरैजना श्रोता साथीहरूको कमेन्ट प्राप्त भइरहेको छ र मेसेजहरू पनि बाँकी छ। सो मेसेज लिन चाहन्छु र मेसेज गर्नुभएको छ हामीलाई। सो मेसेज गर्नुभएको छ है, नमस्ते नमस्कार, सुन्दैछु म काभ्रे बेथानचोकदेखि। आज चाहिँ मेरो लागि पागल पागल सङ भन्ने राखिदिनुहोस् न भन्नुभएको छ। गीत मार्फत सम्झिनु पर्दा हजुरको लागि अनि प्राविधिक मित्रको लागि एलम्बाफिङ होल युनिटको लागि अनि साथीहरू सम्पूर्णको लागि भन्दै छुटिन्छु। शुभ दिन भन्नुभएको छ माया लामा हुनुहुन्छ। पागल पागल भन्ने बोलको गीत रोज्नु भएको छ है, र म्यासेज गर्नुभएकोमा धन्यवाद छ मायाजी है, र तपाईँको रोजाइमा रहेको गीत हामी अवश्य बजाउनेछौँ। र अर्को साथीको म्यासेज छ, हेलो दादा नमस्ते नमस्कार, गुड आफ्टरनुन, म चाहिँ बरामचीबाट संगीता गहतराज भन्नुभएको छ। हजुरहरूको प्रोग्राम सुन्दैछु है, आज मलाई चाहिँ उदित नारायणको तिमी हुन्छ भने जेसुकै सहुला भन्ने बोलको गीत ल भन्नुभएको छ। तिमी हुन्छ भने जेसुकै सहुला भन्ने बोलको गीत रोज्नु भएको छ। पक्कै पनि हामी गीत राख्नेछौँ। सो कमेन्ट म्यासेजको लागि धन्यवाद छ। अनि लेख्नु भएको छ, नमस्कार हजुर, म सुजता है नुवाकोटबाट, मलाई चाहिँ एकान्तै ठिक लाग्छ भन्ने सङ प्ले गरिदिनु न है भन्नुभएको छ। एकान्तै ठिक लाग्छ भन्ने बोलको गीत रोज्नु भएको छ नुवाकोटबाट। यति मिठो म्यासेजको लागि धन्यवाद छ तपाईँलाई। अनि हेलो दाई नमस्ते, बिरी लामा है त भन्नुभएको छ, खाजा खानु भयो कि छैन, लामाटार काठमाडौँबाट। र आज मेरो लागि चाहिँ तामाङ बुलेट बाइक अफिसियल मुभी सङ राखिदिनुहोस् न भन्नुभएको छ। तामाङ बुलेट भाई ब्ल्याक अफिसियल भन्ने बोलको गीत रोज्नु भएको छ, धन्यवाद छ उहाँलाई। र हामी कमेन्टतर्फ लाग्छौँ। कमेन्ट गर्नुभएको छ, नमस्कार हजुर, प्रोग्राम सुन्दैछु तेह्रथुमबाट सुन कन्दङवा। र साथीहरूमा अप्सरा खड्का, सबिना, सुनिता अप्सरा, स्वस्था अनि सृजला, कल्पना, विनिता, टिकाराम, हिला, केशव, देवमान, सरस्वती, मिना घिसिङ, लेखक बान्तवाको लागि भन्दै छुटिन्छु भन्नुभएको छ, धन्यवाद छ तपाईँको लागि पनि। अनि हेलो हजुर नमस्कार, म तीनजुरी मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ। अब बज्ने गीत मार्फत सम्झिनु पर्दा देव बास्कोटा, मनोज भुजेल, सूची आरती लिम्बू, लोकेन थिक्लेन लिम्बू, देव बास्कोटा लगायत सबैजनालाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ, मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमाञ्चलबाट, कर्णप्रिय केसी संगीत है, घरदाङ लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङको कार्यक्रम एकदमै राम्रो छ है हजुरहरूको भन्नुभएको छ। यति मिठो कमेन्टको लागि विशेष धन्यवाद छ कर्णप्रिय केसीजी तपाईँले पनि। अनि अन्तिम कमेन्ट छ, हेलो हजुर नमस्ते, गुड आफ्टरनुन हजुरको, खाज भयो, म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट, रश्मितामा मिल्छ भने नभेटिएको भए ठिकै हुन्थ्यो भन्ने बोलको गीत बजाइदिनुहोस् है भन्नुभएको छ, र धन्यवाद छ उहाँले पनि। र अब भने हामी तपाईँहरूको फोनको कमेन्ट लिन सक्दैनौ साथीहरू, म्यासेज धेरैजना साथीहरूको रोजाइमा रहेका गीत बजाउनुपर्छ। आज जति पनि साथीहरूले हामीलाई म्यासेज गर्नुभयो सम्पूर्ण साथीहरूलाई धन्यवाद छ, अनि कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण श्रोत महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तीनजेलसम्म अनि एक घण्टाको अवधिभर प्रोग्राम सुन्नुहुने साथीहरूलाई विशेष धन्यवाद छ, धेरै टाढा टाढाबाट कमेन्ट गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद, अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै म आयुष सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: 978 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-620-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।

0: இளம்பு பிரேக் டைம்.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक.
0: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
0: कन्ट्याक्ट नम्बर 9841924274.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य.
0: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै. सम्पर्क नम्बर 9842420254.
2: चौतारा स्वागत छ. गढी नगरपालिका 5 सिन्धुपाल्चोक. आवर सर्भिसेस: डिलक्स रुम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट. कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्ट. न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ. गढी नगरपालिका 5 सिन्धुपाल्चोक. इमेल होटल अरुणीको @gmail.com. Contact 011-620-326-9860-982293. New Aroniko Hotel and Restaurant Private Limited, Chautara Shaga, Subani Nagarpalika 5, Sindhupasa.
3: ओइले के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र.
4: मित्र, छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त.
5: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि. अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म.
3: राम राम राम राम राम. अब भो त, यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त. हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि.
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त.
6: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ. तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ.
0: स्थान: राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि.
6: प्रोप्राइटर राजेश परियार. सम्पर्क नम्बर
7: 9849927.
0: लम्बु एफएम 89.6 मेगाहर्ज.

Elimbu FM 89.6 MHz. हेलम्बु FM 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। बागमती एमाले विवाद समाधानका लागि नेतृत्वले दियो 2 विकल्प। वैदेशिक रोजगारीमा जान साउनमा मात्रै 70 जनाले लिए संशोधित। ग्यासको आपूर्ति सहज बन्दै अनावश्यक सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह। अपराध अनुसन्धानमा खटिने प्रहरी नै लुटपाटमा सहायक हवलदार सहित 2 जना पक्राउ। अदालत वीरगंज पर्साको स्कर्पियो दुर्घटना हुँदा 6 जना घाइते। फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा 4 जनाको मृत्यु। टप N20 सिरिजमा सहभागिता जनाउन नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। ग्रामीण महिला सृजनशील परिवारले आफ्नो 33 औं जन्म स्थापना दिवसमा विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। स्थापना दिवसको अवसरमा महिला अधिकार, लैंगिक समानता, हिंसा मुक्त समाज निर्माण र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न क्षेत्रका 12 जना महिलालाई सृजनशील समानता पुरस्कारबाट सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा महिला हिंसा विरूद्धका अभियानकी जेनजी अभियन्ता मनिषा राणा मगर, संस्थाकी पूर्व अध्यक्ष कल्याणी नेपाल, संस्थापक रामदेवी तामाङ, कान्तिपुरकी संचारकर्मी कमला पाखरिन, राजनीतिक नेता तथा सफल हिमाल आरोही माया गुरूङ, निवर्तमान उपाध्यक्ष तथा उपप्रमुख भोटेकोशी गाउँपालिकाकी दाबुटी शेर्पा, त्रिपुरा सुन्दरी गाउँपालिकाकी दुर्गादेवी नेपाल, जुगल गाउँपालिकाकी सृजना तामाङ, लिसङखु पाखर गाउँपालिकाकी हेमगंगा मोक्तान, सुनकोशी गाउँपालिकाकी लक्ष्मी पौडेल, बल्फी गाउँपालिकाकी कमला कायस्था र बारेविसे नगरपालिकाकी सुशीला पाखरिन रहेका छन्। संस्थाले महिला अधिकार, लैंगिक समानता, हिंसा विरूद्धको अभियान, सामाजिक न्याय तथा जोखिममा रहेर व्यक्ति र समुदायको पक्षमा योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक वर्ष सृजनशील समानता पुरस्कार प्रदान गर्दै आएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद टुंग्याउन शीर्ष नेताहरूले 2 विकल्प दिएका छन्। आज भएको बागमती प्रदेशका एमाले सांसदहरू सहितको छलफलमा विवाद समाधान गर्न 2 विकल्प दिएको हो। शीर्ष नेताहरूले दिएको पहिलो विकल्पमा दलको नेता परिवर्तन नगर्ने तर मुख्यमन्त्री किरण थापालाई बनाउने रहेको छ भने दोस्रोमा अर्को आधा आधा कार्यकाल संसदीय दलको नेतासहित मुख्यमन्त्री बन्ने प्रस्ताव अघि सारेको छ। हेटौडाको स्मारक होटलमा बिहानैदेखि बसेको बैठकमा एमाले बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, बागमती संसदीय दलका नेता जीएन थपलिया, मुख्यमन्त्रीहरूका दावेदार किरण थापा, केशव प्रसाद पोखरेल लगायत नेताहरूको सहभागी रहेको थियो। हाल एमाले बागमती प्रदेशको संसदीय दलको नेता जीएन थपलिया छन् तर किरण थापाले नयाँ बन्ने सरकारमा मुख्यमन्त्रीको दावी पेश गरेपछि विवाद देखिएको हो। शीर्ष नेताहरूसँगको बैठक सकिएकाले अब संसदीय दलको बैठक बसेर 2 विकल्पमाथि छलफल हुने एमाले नेताहरूले बताएका छन्। वैदेशिक रोजगारीमा जान साउनमा मात्रै 70 हजार भन्दा बढ़ीले श्रम स्वीकृति, पुनः श्रम स्वीकृति सहित लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा वैदेशिक रोजगारीका लागि 70,441 जनाको श्रम स्वीकृति लिएका हुन्, जसमा 60,472 पुरूष र 9,969 महिला रहेका छन्। एक महिना अवधिमा 42,693 जनाले श्रम स्वीकृति लिएका छन् भने 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। एक महिनामा मेन पावर मार्फत 29,447 जनाले श्रम स्वीकृति लिएका छन् भने 12,442ले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्। त्यस्तै G2G मार्फत 712ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। साउनमा सबैभन्दा बढ़ी यूएई गएका छन्। यूएईका लागि 18,784 जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ। त्यस्तै मलेसियाका लागि 12,498, कतारका लागि 10,360 र साउदी अरब जान 8,613 जनाले श्रम स्वीकृति लिएका छन्। गत असारमा 69,362 जनाले श्रम स्वीकृति लिएका थिए। गत आर्थिक वर्ष 2082-83 792,187 जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।
नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाएको छ। निगमले माग भन्दा बढ़ी ग्यास बजारमा पठाइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमका अनुसार काठमाडौँ उपत्यकामा दैनिकको औसत 35,000 देखि 37,000 सिलिण्डर ग्यासको माग हुने गरेकोमा अहिले दैनिक 5,000 देखि 8,000 सिलिण्डर बढ़ी आपूर्ति भइरहेको छ। निगमका निर्देशक विनित मणि उपाध्यायका अनुसार आपूर्ति यही रूपमा जारी रहे केही दिनमै बजारमा ग्यासको अवस्था सामान्य हुनेछ। भदौ 2 गते आज मात्रै काठमाडौँ उपत्यकामा 22 वटा ग्यास उद्योगले 47,388 सिलिण्डर बिक्री गर्दैछन्। यसअघि भदौ 1 गते हिजो 52,576 सिलिण्डर बिक्री गरेको थियो। काठमाडौँमा भएको एउटा लुटपाटको घटनामा प्रहरीका सहायक हवलदार नै संलग्न भएको पाइएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्णबहादुर साई टोखामा भएको लुटपाटमा संलग्न भएको पाइएको हो। लुटपाटमा संलग्न भएका उनलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको छ। सहायक हवलदार सिन्धुपाल्चोक घर भएका जीवन घतानी विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताउनुभयो। प्रहरीले उनीहरूको साथबाट 1,23,000 नगद समेत बरामद गरेको छ। प्रहरी वृत्त महाराजगंजले उनीहरूमाथि लुटपाट सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सहायक हवलदार साई अस्पताल जान्छु भनेर निस्केका थिए। अस्पतालमा जाने बहाना बनाएर कार्यालयबाट निस्केर उनी टोखामा लुट्न गएको अनुसन्धानले देखाएको छ। काठमाडौँ सड़क खण्ड अन्तर्गत मकवानपुरको भीमफेरी गाउँपालिका 6 जुरी खेतमा उच्च अदालत वीरगंज पर्साको स्कर्पियो दुर्घटना हुँदा घाइते भएका 6 जनाको पहिचान खुलेको छ। दुर्घटनामा सवारी चालक उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश रजिस्ट्रार र रजिस्ट्रारका परिवारका सदस्य घाइते भएका हुन्। घाइते मध्ये रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा दाङको राप्ती नगरपालिका 8 का 32 वर्षीय सवारी चालक छुनीलाल चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका 9 का 57 वर्षीय मुख्य न्यायाधीश गोकर्ण डाङ्गी, बैतडीको दशरथ चन्द नगरपालिका 7, सुरकालका 51 वर्षीय रजिस्ट्रार तारादत्त बडु, उहाँकी 49 वर्षीय श्रीमती लक्ष्मी बडु, 25 वर्षीय छोरा तेजेन्द्र बडु र 31 वर्षीय दिदी रीता बडु घाइते भएका छन्। घाइतेको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते मध्ये सवारी चालक र रजिस्ट्रारलाई थप उपचारका लागि हेटौडा अस्पताल पठाइएको छ भने बाँकी 4 जनालाई नेपाली सेनाका हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ स्थित छाउनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। आज बिहान करिब 7 बजे काठमाडौँबाट वीरगंज तर्फ आउँदै गरेको प्रदेश नम्बर 301002 5183 नम्बरको स्कर्पियो अनियन्त्रित भई सड़कबाट करिब 60 मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो। बाँकेको कोलपुरमा प्रहरीले हवाई फायर गरी ठूलो परिणामको लागू औषध अफिम सहित 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम पूर्वको सिस्ने गाउँपालिका 1 का 43 वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोलपुर नगरपालिका 6 का 60 वर्षीय टोपजङ गिरी रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कोलपुर नगरपालिका 6 बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले उनीहरूको साथबाट 14 किलो 760 ग्राम लागू औषध अफिम र 2 थान मोबाइल फोन बरामद गरेको छ। लागू औषध अफिमको कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेका थिए। भाग्न खोज्नेलाई रोक्न प्रहरीले चेतावनी स्वरूप 1 राउण्ड हवाई फायर गरेको थियो। प्रहरीले पक्राउ पारेका 2 जनालाई थप अनुसन्धान थप आवश्यक कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय कोलपुरमा बुझाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटिनियो डी जाम्बोआङ्गा विश्वविद्यालयमा आज गोली चल्दा 4 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्यूरो एनबीआईका अनुसार मृत्यु हुनेमा 2 जना सुरक्षा गार्ड र 2 जना विद्यार्थी रहेका छन्। मृतकमध्ये 1 जना घटनामा संलग्न भएको आशंका गरिएको र गोली चलाउने विद्यार्थी रहेको बताइएको छ। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। खेलकुदको खबर। टप एण्ड टी20 सिरिजमा सहभागिता जनाउन नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली सिरिज खेल्न गए राति
तर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संघ क्यानले अस्ट्रेलिया जाने 15 सदस्यीय टोलीलाई विदायी गरेको थियो। यसपटक अस्ट्रेलिया रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। यही भदौ 5 गतेदेखि शुरू हुने टप एण्ड टी20 सिरिजमा नेपाल एले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकको सामना गर्नेछ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। बागमती एले विवाद समाधानका लागि नेतृत्व दियो। दुई विकल्प, वैदेशिक रोजगारीमा जान साउनमा 70,000 लिए श्रम स्वीकृति। फौज बन्दै अनावश्यक सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह। अपराध अनुसन्धानमा कठिने प्रहरी नै लुटपाटमा, साइक हवलदार सहित 2 पक्राउ। पुरको उच्च अदालत वीरगंज पर्साको स्कर्पियो दुर्घटना हुँदा 6 घाइते। फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा 4 कम्युनिस्ट 9 घाइते। र टप एण्ड टी20 सिरिजमा सहभागिता जनाउन नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। दिउँसो 3 हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: टाढो मित्र, ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बुढो, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98-49-13-27।
2: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
5: हाम्रा सेवाहरू:
2: स्टेसनरीका सम्पूर्ण सामानहरू,
5: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
5: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
5: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
5: ट्रफी,
2: मायाको चिनो,
5: मेडल,
2: फ्रेम,
5: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
5: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
5: मेडल फोटो प्रिन्ट।
2: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
5: कन्ट्याक्ट नम्बर 9841924274।
6: बा,
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: New Aralikku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagachu Gadi Nagar Palika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aralikku Hotel and Restaurant Private Limited. Chautara Sagachu Gadi Nagar Palika 5 Sindhupalcho. Email Hotel Aralikku @gmail.com. Contact 011-620-326-960-982293. New Aralikku Hotel and Restaurant Private Limited, Chautara Sagar Subali Nagar Palika 5, Sindhupalcho.
9: LMBFM 89.

यो काम नभएपछि त सपनै देखिँदो रहेछ। हे भगवान्, हाइट।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप सिकौं आत्मनिर्भर बनौं आत्मनिर्भर बनौं।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
3: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याए

0: उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
4: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 98-493-40-67 र 98-1-88-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्, बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
0: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ, त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98-13-78-46-43 र 98-018-25-525।

0: minute, just a minute, we will return back.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट नेपाली कांग्रेसका सभापति गगन थापाको संघीय जगतमा 15 महाधिवेशन व्यवस्थापन समिति गठन। बागमती प्रदेशको एमालेको विवाद टुंगियो। किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय। अग्रगामी मोर्चामा आबद्ध पार्टी सरकारमा सहभागी नहुने। ग्यासको आपूर्ति सहज बन्दै अनावश्यक सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह। केवाईसी अपडेट गर्ने भन्दै खातामा रकमान्तर गर्ने, ठगी गर्ने 4 जना पक्राउ। उत्तर पूर्वी युक्रेनको खार्किव क्षेत्रमा रूसी सेनाले गरिएको रकेट हमलामा कम्तीमा पनि 10 जनाको मृत्यु। र टप N20 सिरिजमा सहभागी जनाउन नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा प्रस्थान। मैलम्ची खबरको शुरूमा स्थानीय खबर। मैलम्ची नगरपालिकामा विपद पूर्व सूचना तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन इन्सेन्ट पोर्टल सम्बन्धी 1 दिने कार्यशाला सम्पन्न भएको छ। रिमेशको सहकार्य तथा यूएसएआईडीको अमेरिकी सहयोगमा आयोजित कार्यक्रममा मैलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, वडाका वडा अध्यक्ष, पत्रकार लगायतको सहभागी रहेको थियो। कार्यक्रममा नेपाल कार्यक्रम प्रमुख पूजा साख्य र थाइल्याण्ड कार्यशाला अमित प्रसाद नायकको समेत सहभागिता रहेको थियो। कार्यक्रममा रिमिस नेपाल कार्यक्रम प्रमुख पूजा साख्यले स्ट्यान्ड पोर्टलको उद्देश्य, संरचना र प्रयोगको बारेमा जानकारी दिँदै विभिन्न स्रोतबाट प्राप्त मौसम, जलवायु, जल विज्ञान तथा विभिन्न विपद सम्बन्धी तथ्याङ्कलाई एकीकृत विश्लेषण गरी निर्णय लिन सहयोग गर्ने डिजिटल प्रणाली नै भएको दावी गर्नुभएको छ। उहाँको अनुसार रिमिसले एसिया र अफ्रिकाका विभिन्न देशमा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन काम गर्दै आएको छ। नेपालमा जल तथा मौसम विज्ञान विभागले यसको अपनत्व लिएको र दक्षिण एसियामा समेत नेपाल सहित बंगलादेश, पाकिस्तान र श्रीलंकामा कार्यरत कामहरू लागू गरिएको जानकारी गराएको छ। दोलखा जिल्लाको जिरी नगरपालिकामा भाइरल ज्वरो इन्फ्लुएन्जा भाइरसको संक्रमण फैलिएपछि जिरी नगरपालिकाका भित्रका विद्यालयहरू 3 दिन बन्द गर्न निर्देशन दिएको छ। केही साथै यता फैलिएका इन्फ्लुएन्जा भाइरसका कारण बालबालिकाहरू बिरामी परेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गर्न निर्देशन दिएको हो। जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले इन्फ्लुएन्जा भाइरसका संक्रमण तीव्र भएका कारण थप व्यक्तिमा संक्रमण नहोस् भन्दै भदौ 3 गतेदेखि भदौ 6 गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी गराएको छ। इन्फ्लुएन्जा भाइरस संक्रमणका कारण जिरी नगरपालिका अस्पताल लगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ़ेको छ। जिरी अस्पतालमा निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अनुप लामिछानेले 6 जनाको नमूना प्रयोगशालामा परीक्षणका लागि पठाउँदा इन्फ्लुएन्जा भाइरस पोजिटिभ देखिएको जानकारी गराएको छ। कतिपय बालबालिकाहरूमा स्क्रब टाइफस समेत देखिएको जिरी अस्पतालले जनाएको छ। इन्फ्लुएन्जा फ्लू भाइरसका कारणले लाग्ने रोग संक्रमणका रोग रहेको छ। यो भाइरस सबै उमेर समूहका मानिसलाई पनि लाग्न सक्ने गर्दछ। विशेष गरी यसको संक्रमणका कारणमा ज्वरो आउनु, टाउको दुख्नु, जीव र मांसपेशी दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु, नाक बन्द हुनु, सिगान बग्नु लगायतका विभिन्न यसका लक्षण हुन्। बोल्दा, खोक्दा, हाँछु गर्दा भाइरसको संक्रमण हुने सक्ने भएकाले सावधानी अपनाउनका लागि जिरी नगरपालिकाले आग्रह गरिएको छ। ग्रामीण महिला सृजनशील परिवारले आफ्नो 33 स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ। स्थापना दिवसको अवसरमा महिला अधिकार, लैंगिक समानता, हिंसा मुक्त समाज निर्माण र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न क्षेत्रका 32 जना महिलाहरूलाई सृजनशील समानता पुरस्कारबाट सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा महिला हिंसा विरूद्धको अभियानकी जेनजी अभियन्ता मनिषा राणा मगर, संस्थाकी पूर्व अध्यक्ष कल्याणी नेपाल, संस्थापक रमादेवी तामाङ, कान्तिपुरकी संचारकर्मी कमला पाखिन, राजनीतिक नेता तथा सफल हिमाल आरोही माया गुरूङ, निवर्तमान उपाध्यक्ष तथा प्रमुख उपप्रमुख भोटेकोशी गाउँपालिकाका दाबुटी शेर्पा, त्यसै गरी त्रिपुरा सुन्दरी गाउँपालिकाकी दुर्गादेवी नेपाल, जुगल गाउँपालिकाकी सृजना तामाङ, लिसाङको पाखर गाउँपालिकाकी हेम गंगा मोक्तान, सुनकोशी गाउँपालिकाकी लक्ष्मी पौडेल, बलेफी गाउँपालिकाकी कमला गाइस्थ र बारविसे नगरपालिकाकी सुशीला पाखरिन रहेका छन्। संस्थाले महिला अधिकार, सम्मानता, लैंगिक हिंसा विरूद्धको अभियान, सामाजिक न्याय र जोखिममा रहेका व्यक्ति र समुदायको पक्षमा योगदान पुर्याउने व्यक्तिलाई हरेक वर्ष सृजनशील सम्मानता पुरस्कार प्रदान गर्दै आएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरिएको छ। केन्द्रीय कार्य समितिको बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरिएको हो। बैठकले सभापति गगन कुमार थापाको संयोजकत्वमा 15 महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता देवराज चादिरीले जानकारी गराउनु भएको छ। उक्त सहमतिमा आवश्यकता सदस्यहरू रहने बताएको छ। बैठकले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल सहमतिले समितिले आवास, खाद्य व्यवस्था, मंच व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायतका विभिन्न उपसमितिहरू निर्माण गर्ने पनि निर्णय गरिएको छ। ती समितिहरूमा रहने संयोजक र सदस्यहरूको नामावलीपछि प्रकाशन गरिने कांग्रेसले जनाएको छ। नेकपा एमाले बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि सहमति जुटेको छ। आज हेटौडामा बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले जगन्नाथ थपलियाले दलको नेताबाट नहटाउने र किरण थापालाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति भएको हो। पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराई सहितका नेताहरूको छलफलले बागमती प्रदेशको मुख्यमन्त्रीमा भक्तपुरका किरण थापा र बागमती प्रदेश दलको नेता जगन्नाथ थपलिया नै रहने गरी सहमति जुटाएको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिनुभएको हो। यसअघि साउन 27 गते थपलिया विरूद्ध एमालेका 16 प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए, तर पार्टी नेतृत्व पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थपलियालाई मुख्यमन्त्रीको रूपमा अगाडि बढ़ाउने सहमति थापालाई मुख्यमन्त्रीको रूपमा अगाडि बढ़ाउने सहमति जुटिसकेको छ। यो सहमतिसँगै प्रदेश दलको बैठक बसेर थापालाई मुख्यमन्त्रीको रूपमा औपचारिक रूपमा अगाडि सार्ने निर्णय समेत गरिएको छ। विभिन्न दल सम्मिलित अग्रगामी मोर्चाले जसपा नेपालको निर्देशन विपरीत लुम्बिनी प्रदेशमा सो पार्टीका सांसदहरूलाई मन्त्री बनाउने निर्णय सच्याउन माग गरेको छ। मोर्चाको आज बसेको बैठकले उक्त निर्णय गरिएको हो। साथै प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गराउने कार्यको समेत मोर्चाले विरोध गरेको छ। संसदीय राष्ट्रिय व्यवस्थाको लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै अनैतिक कार्य समेत भएको हुँदा सोको मोर्चा घोर भत्सणा र निन्दा समेत गरेको छ। मोर्चाको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरिएको हो र मोर्चामा जसपा नेपाल, आजपा, प्रलोपा लगायतका विभिन्न राजनीतिक दलहरू सहभागी भएका छन्। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गर्नुभएको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमा नै अवस्था सामान्य हुने उल्लेख समेत गरेको छ। निगमको अनुसार आज भदौ 2 मात्रै काठमाडौँ उपत्यकामा 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर बिक्री गरिएको छ। साथै 1 काठमाडौँ उपत्यकामा 52,576 थान सिलिण्डर बिक्री गरिएको थियो, जुन दैनिक औसत भन्दा करिब 15,000 बढ़ी हो। निगमले पछिल्लो 1/7 अर्थात साउन 27 गतेदेखि भदौ 2 साँझको साँझसम्म 3,09,573 सिलिण्डर बिक्री भइरहेको जनाएको छ र औसत दैनिक 44,000 भन्दा बढ़ी नै हो। उद्योगिक व्यवसायको अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन, गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकार सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिण्डर बिक्री शुरू गरेको थियो। त्यसको असर अहिले मात्रै देखिएको हो, तर यो लामो समयसम्म भने जाने छैन। एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्ण भक्त श्रेष्ठको अनुसार सोमबारदेखि डिलर मार्फत नै ग्यास बिक्री गर्न थालेपछि धेरै सहज भएको बताएको छ। उहाँको अनुसार अबको एक सातामा सबै समस्या समाधान हुने समेत बताएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले केवाईसी अपडेटको नाममा खातामा रकमान्तर गरेर ठगी गर्ने चारजनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले 12 देउताल गाउँपालिका 4 22 वर्षीय अभय तिवारी नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका 16 22 वर्षीय जय कुमार केवाट त्यसै गरी रामग्राम नगरपालिका 17 22 वर्षीय विद्यासागर केवाट र पर्सा बीरगंज नगरपालिका 3 27 वर्षीय कुबेर थापालाई पक्राउ गरेको छ। उहाँको अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेष गरी बहालवाला तथा सेवा निवृत्त कर्मचारीलाई लक्षित गरी फोन र व्हाट्सएप कल गर्ने गरेका थिए। उनीहरूले केवाईसी अपडेट गर्नुपर्ने भन्दै पीड़ितहरूलाई मोबाइलको स्क्रीन शेयर गर्न लगाउने, ओपीडी कोड माग्ने र त्यसको आधारमा पीड़ितको बैंक खातामा अनाधिकृत पहुँच पुर्याई रकम अन्य खातामा रकमान्तर गरेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ। परेका चारैजना विरूद्ध विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन 2063 अनुसार अनाधिकृत पहुँच र विद्युत माध्यमबाट ठगीको असरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट आज 5 दिनको म्याथप अनुमति लिई थप अनुसन्धानका लागि अगाडि बढ़ाएको साइबर ब्यूरोले जनाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। उत्तर पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा पनि 10 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्। युद्ध शुरू भए यता पछिल्लो महिनामा नागरिक हात बढ़िरहेका बेला यसको हमला युक्रेनले कड़ा प्रतिकार गर्ने चेतावनी दिएको छ। खार्किभ क्षेत्रका गवर्नर ओलेग सेनिगुभोरका अनुसार रूसी सीमाबाट करिब 40 किलोमिटर टाढा रहेको पेचिनेगी गाउँमा रकेट प्रहार गरेको थियो र सामाजिक सञ्जाल मार्फत प्रारम्भिक विवरण अनुसार 10 जनाको मृत्यु भएको र 17 जना घाइते भएको जानकारी दिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि हमला चाउबाटोबाट भएको बताएको छ र उहाँको अनुसार हौलाका कार्यालय र पसल रहेका थिए भने साढेतीर आवासीय भवन रहेका थिए। खेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा एटप एन्टी20 सिरिजमा सहभागी जनाउन नेपाल एट क्रिकेट टोली अस्ट्रेलियामा प्रस्थान गरेको छ। टोली सिरिज खेल्न गइराति त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संज्ञानले अस्ट्रेलिया जाने 15 सदस्यीय टोलीलाई आइतबार नै विदाई गरिएको थियो। यस लगायतका अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछ र यही भदौ 5 गतिदेखि शुरू हुने टप एन्टी20 सिरिजमा नेपाल यसले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँगको सामना गर्नेछ र यो सँगै नेपालले यही भदौ 6 बंगलादेश हाई पर्फर्मेन्स, भदौ 8 होवर्ड हरिकेन्स एकेडेमी, भदौ 10 अस्ट्रेलियन क्याटिकल टेरिटोरी र भदौ 11 हैदराबादसँग खेल्ने भएको छ। क्यानको अनुसार अस्ट्रेलियामा रहँदा नेपाल एले न्यूजील्याण्ड ए, तस्मेनिया र साउथ अस्ट्रेलिया विरूद्ध एक दिवसीय अभ्यास खेल समेत खेल्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसका सभापति गगन थापाको संयोजकत्वमा 15 महाधिवेशन व्यवस्थापन समिति गठन। बागमती प्रदेशमा एमाले विवाद टुंगियो, किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय। अग्रगामी मोर्चा आबद्ध पार्टी सरकारमा सहभागी नहुने, ग्यासको आपूर्ति सहज बन्दै अनावश्यक सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह। केवाईसी अपडेट गर्ने भन्दै खातामा रकमान्तर गर्ने ठगी गर्ने चारजना पक्राउ। उत्तर पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा पनि 10 जनाको मृत्यु। एन्टी20 सिरिजमा सहभागी जनाउन नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारको साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। तीनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्, बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
0: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुरीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9800-25-525।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843-40-667 र 9818-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले।
4: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 1:5-2:14 लाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, म पाठ यसरी गर्नेछु यहाँहरूको बीचमा। जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो संगति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भने त हामी झूठ बोल्छौं र सत्यमा चल्दैनौं। तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी भन्छौं भने त हामीले आफैलाई धोका दिन्छौं र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्नो पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भने हामी भन्छौं भने हामी उहाँलाई झुटा तुल्याउँछौ र उहाँको वचन हामीमा हुँदैन। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रीष्ट। उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति पनि। यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्दछौ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लंघन गर्छ त्यो झुटो हो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौ भन्ने कुरामा यसैबाट निश्चित हुन्छौ। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नुपर्छ। प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु जो शुरूदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमै छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्करको कारण हुँदैन। तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अन्धारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ। मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने उहाँको नाउँको खातिर तिमीहरूको पाप क्षमा भएको छ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने शुरूदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससाना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले पितालाई चिनेका छौ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने शुरूदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरू बलिया छौ र परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिन्छ। जसले परमेश्वरलाई चिनेको छु अथवा चिनेका छन् भन्छन् भने उनीहरूले परमेश्वरको आज्ञा पालन गर्छन्। परमेश्वरसँग उसले विश्वास गरेका व्यक्ति, परमेश्वर सत्य हुनुहुन्छ भनेर येशूलाई विश्वास गरेका मानिसहरूले परमेश्वरलाई विश्वास गरेको हुन्छ। येशूलाई विश्वास गर्ने प्रत्येक व्यक्तिले परमेश्वरलाई विश्वास गरेको हुन्छ र परमेश्वरलाई विश्वास गरेको प्रमाण भनेको चाहिँ के हो भन्दा देखिने प्रमाण चाहिँ आज्ञा पालन हो भनेर लेखकले यहाँ स्पष्ट पारेका छन्। धेरैजनाले परमेश्वरलाई विश्वास गरेको छु भन्छन्, तर के त्यसको प्रमाण दिन सक्छ? नदेखिएको परमेश्वरलाई विश्वास गरेको छु भन्नेहरूले के प्रमाण दिन सक्छ? यदि प्रमाण दिन सक्छ भने यो बाइबलले बताउँछ कि प्रमाण त्यही हो, परमेश्वरलाई विश्वास गर्छु भन्नेले उहाँको आज्ञा पनि पालन गर्दछन्। त्यसैले यस ठाउँमा लेखकले विशेष गरेर के हो त प्रमाण, प्रमाण के हो, यो कुरा स्पष्ट यहाँ पारेका छन्। र विशेष गरेर यहाँ के भन्छ भनेदेखि, जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। र लेखकले यहाँ स्पष्ट के भएको छ भने परमेश्वर को हुनुहुन्छ, परमेश्वरको चरित्र, परमेश्वरको गुण, नैतिक गुणको बारेमा, उहाँको स्वाभाविक गुणको बारेमा, उहाँको स्वभावको बारेमा लेखकले स्पष्ट पार्न चाहन्छन्। उहाँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ। उहाँको स्वाभाविक गुण, उहाँ अनन्त अपरिवर्तनीय परमेश्वर हुनुहुन्छ, उहाँ एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँको स्वभाव, र उहाँ चाहिँ पवित्र, न्याय र प्रेमिलो हुनुहुन्छ, उहाँको नैतिक गुणहरू हुन्। र यसरी उहाँको बारेमा लेखकले के पास भन्दछन् भने उहाँ ज्योति हुनुहुन्छ र उहाँमा अँध्यारो छैन भनेर स्पष्ट यहाँ पारेका छन्। र यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमै हिँड्छौं भने त हामी झूठ बोल्छौं र सत्यमा चल्दैनौ। र बोल्ने एउटा, गर्ने एउटा भयो भने त्यो कुरा मिल्दैन भन्ने कुरा यहाँ स्पष्ट छ, किनभने उहाँ त ज्योति हुनुहुन्छ र उहाँसँग हाम्रो संगति छ भनेदेखि त ज्योतिको सन्तान भएर जिउनु पर्यो। तर अन्धकारमै हिँड्छ भनेदेखि त त्यो त झूठ हो। मुखले भन्ने बेलामा चाहिँ विश्वास गर्छु भन्ने तर पालन नगर्ने त्यस्तो व्यक्ति चाहिँ झुटा हो भनेर स्पष्ट रूपमा बताएका छन्। धेरैले नदेखेको परमेश्वरलाई विश्वास गर्छु भनेर कसरी पत्याउने? त्यसको लागि त आज्ञा पालन हुनु पर्यो नि। लेखकले यही कुरोमा जोड दिइराखेको छ कि यहाँ भन्छ, यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ, उहाँसँग संगति छ भने उहाँसँग हाम्रो विश्वास, उहाँसँग हाम्रो एउटा नाता जोडिएको छ भने, परमेश्वरसँग जोडिएको जीवन हो भने त परमेश्वरमा हुनुपर्ने गुणहरू हुनुपर्छ भन्ने कुरा यहाँ छ। र अर्को चाहिँ, तर उहाँ ज्योतिमा हुनुभए चाहिँ, यदि हामी पनि ज्योतिमै हिँड्छौं भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ उहाँसँगको संगति, उहाँसँगको विश्वास, उहाँसँगको घनिष्ठ सम्बन्धमा रहेका मानिसहरूको पाप, सबै पाप चाहिँ उहाँको रगतले शुद्ध पार्दछ भनिएको छ। त्यति मात्रै होइन, यहाँ यदि हामीमा पाप छैन भने हामी भन्छौ, भन्ने बेलामा त हामी पाप छैन भने हामी भन्छौ भने त हामीले आफूलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन। किन? यदि हामीले आफ्नो पाप स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ, सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। एउटा व्यक्तिले आफूलाई पापै छैन, म पापी होइन भनेर भन्दछ भने उसले धोका दिन्छ, किनभने उसले पापी हो भनेर स्वीकार गरेपछि उसको पाप अधर्महरू प्रभु कहाँ ल्याएर क्षमा मागेपछि त्यो सबै पापहरू उहाँले क्षमा गरिदिनुहुन्छ र शुद्ध पवित्र पारिदिनुहुन्छ। र आज सारा मानव जातिले पाप गरेका छन् भनेर बाइबल धर्मशास्त्रमा स्पष्ट बताएका छन्। पापको कारणले गर्दा मानिसहरू मृत्युमा जाँदैछन् भन्ने कुरा बाइबल धर्मशास्त्रले स्पष्ट बताउँदछ। र पाप यदि स्वीकार गर्छ भने त्यो पाप स्वीकार गरेर आउनेहरूलाई प्रभु येशू ख्रीष्टले पापको क्षमा गरिदिनुहुन्छ र उहाँको रगतले सबै पापबाट शुद्ध पार्नुहुन्छ भन्नुहुन्छ भने र उहाँले चाहिँ सबै अधर्म बाट हामीलाई शुद्ध पार्न सक्नुहुन्छ भनेर लेखिएको छ। श्रोताहरू, श्रोता यदि येशू ख्रीष्टमा विश्वास गर्छु भन्ने व्यक्तिहरूले उहाँको वचन अनुसार जिउनु नै पर्छ, त्यो चाहिँ प्रमाण हो। त्यसकारणले यदि येशूलाई विश्वास गर्नुहुन्छ भने के हुन्छ त भन्दाखेरि, एउटा व्यक्ति येशू आफै ज्योति हुनुभएकोले उहाँसँग हिँड्नेहरूले अन्धेरोमा हिँड्नु पर्दैन र त्यसै गरिकन उहाँले पाप क्षमा गर्नुहुने भएकोले, उहाँको रगतबाट पाप क्षमा हुने भएकोले सबै अधर्मबाट मानिसहरू शुद्ध हुन्छन् र उसको पापहरू सबै उहाँले क्षमा गरिदिनुहुन्छ। र दुई अध्यायमा यहाँनिर लेखकले पाप नगर्नका लागि यहाँ सन्देश उपदेश दिएका छन्। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो क्षमा पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रीष्ट। उहाँ हाम्रो पापको निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। पहिलो प्रवचनको सेवामा मैले यो पनि भनेको थिएँ कि उहाँको मृत्यु, उहाँको बलिदानले मानव जातिको पापको प्रायश्चित गरेको छ भनेर मैले पहिला पनि यहाँहरूको बीचमा भनेको थिएँ, र यो खण्डमा पनि हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। उहाँको मानव शरीरको मृत्युले गर्दाखेरि सारा मानव जातिको पापको प्रायश्चित उहाँले गर्नुभएको छ, मूल्य तिरिदिनु भएको छ भन्ने कुरा हो। त्यसकारण पाप नगर, पाप घरिघरि गर्नु हुँदैन, किनभने पाप गरेको, जति पनि पाप गरेको छ त्यसको लागि प्रायश्चित भएको छ, क्षमा भएको छ। फेरि पाप नगर्नका लागि यहाँ यो पुस्तकले भनिराखेको छ, यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्छौ, र उहाँलाई चिन्छु भन्नेहरूले, उहाँलाई विश्वास गर्छु भन्नेहरूले येशू ख्रीष्टको आज्ञाहरू पालन गरेर प्रमाण दिन सकिन्छ। के आज हामीले प्रमाण दिन सकेका छौं? हृदयले नै येशूलाई विश्वास गरेको हो भने हाम्रो जीवनमा परिवर्तन आउनु पर्ने होइन, र येशूलाई विश्वास गर्छु मात्रै भनेर होइन, उहाँलाई विश्वास गरेर उहाँको आज्ञा पालन गर्नेहरूको जीवनमा ठूलो परिवर्तन हुन्छ। ज्योतिमा उनीहरू हिँड्छन्, पाप क्षमा उनीहरूले पाउँछन्, उनीहरू आज्ञाकारी भएर जिउँछन्। त्यसै कारणले आज हरेकले उहाँलाई विश्वास गरेर मात्र होइन, आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनु पर्छ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटा हो र त्यसमा सत्य छैन। आज येशूलाई विश्वास गर्छु भन्नेहरूले यो स्पष्ट हुनुपर्छ कि उसले आज्ञाहरू नै पालन गर्नुपर्छ, तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्चै नै सिद्ध भएको हुन्छ, हामी उहाँमा छौं भन्ने कुरामा कसैबाट यसैबाट निश्चित हुन्छौं। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको वचन अनुसार चल्नुपर्छ। वचन अनुसार चलेर आज्ञा पालन गरेर यो प्रमाण दिन सक्नुपर्छ, विश्वासको प्रमाण दिन सक्नुपर्छ। र प्रिय हो, म तिमीहरूलाई नयाँ कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेको छु। शुरूदेखि तिमीहरूसँग थियो यो पुरानो आज्ञा, तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो आमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, साँचो ज्योति अघिदेखि नै चम्किरहेछ चम्किरहेछ। येशु ख्रिस्ट ज्योति हुनुहुन्छ, उहाँ चाहिँ सबै मानव जातिको निम्ति उहाँ चम्किरहनु भएको छ। र जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमा नै छ। यो चाहिँ प्रमाण दिन सकेका छैन कि म ज्योतिमा छु भनेर भन्नेहरूले भाइलाई प्रेम गरेर देखाउनुपर्छ। यो चाहिँ आज्ञा पालन गरेर प्रमाण दिनुपर्छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्कर कारण हुँदैन। तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अँध्यारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको छ। आदरणीय श्रोताहरू, वचन पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण हामीले दिनुपर्छ। परमेश्वरलाई मुखले मात्रै प्रभु प्रभु भनेर हुँदैन र उहाँको आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्ने। त्यसकारण यहाँ बालकहरूलाई, पिताहरूलाई र जवानहरूलाई लेखकले सम्बोधन गरेका छन् कि पाप नगर, पालन गरेर परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनुपर्छ भनिकन तिनैजनालाई, बालकहरूलाई पनि, जवानहरूलाई पनि, पिताहरूलाई पनि लेखकले यो एउटा चुनौती दिइराखेको छ कि परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिइरहनु पर्छ अथवा परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिइराख्नुपर्छ। यहाँहरूको बीचमा पनि यो कुरा स्पष्ट छ, यदि यहाँहरूले परमेश्वरलाई विश्वास गरेर, यीशुलाई विश्वास गरेर प्रमाणहरू दिन सकेको छ कि छैन, भाइलाई प्रेम गर्छु भन्नेले परमेश्वरको आज्ञा पालन गरेको छ कि छैन, ज्योतिमा हिँड्छु भन्नेले भनौ आफ्नो छिमेकीलाई प्रेम गरेको छ कि छैन। यदि छैन भने आज हामी पश्चाताप गरौं, आज हामी फेरि एकपटक विचार गरौं, येशूलाई विश्वास गरेको, परमेश्वरलाई विश्वास गरेको, चिनेको प्रमाण चाहिँ आज्ञा पालन गरेर नै हो भनिएकोले गर्दा हामी सबैजनाले आज्ञा पालन गरौं, परमेश्वरलाई चिनौं र आज्ञा पालन गरौं र परमेश्वरको आशीर्वाद सबैले प्राप्त गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई प्रभुले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामी
2: टाइम चेक इज 7 PM।
3: अहिले साँझको 7 बजेको छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष, गोली हान्नेलाई कार्यवाहीको सिफारिश, विदेश मालपत्र नेपालीको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि तयार।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ।
0: कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा, कांग्रेस 15 महाधिवेशनको निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन तयार, औपचारिक रूपमा तयारी शुरू।
2: आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं।
0: विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित, संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तल भुक्तानी हुने, राष्ट्रिय गौरवका सिंचाई योजना आयोजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना।
3: आगामी 5 वर्षभित्र महाकाली लाई 5 वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
0: र नेपालका ईपीएल संस्थापक आमिर अख्तरले इटलीमा T10 क्रिकेट लीग आयोजना गर्ने, इटलीका 6 प्रमुख शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: कानून निर्माणका लागि गम्भीर बहस हुने थलो संसद हो, तर पछिल्ला दिनमा सांसद बीच हुने आरोप प्रत्यारोप, अशोभनीय भाषा र व्यवहारले संसद र सांसदको गरिमा घटाउने चिन्ता बढ़ाएको छ। संसद जनताको प्रतिनिधित्व गर्ने संस्था भएकाले त्यहाँको आचरणले लोकतन्त्रको स्तर झल्काउँछ। सभ्य तर्कपूर्ण र तथ्यमा आधारित बहसले मात्रै प्रभावकारी कानून निर्माण सम्भव हुन्छ। त्यसैले सांसदहरूले मर्यादा, अनुशासन र संवादको संस्कृतिलाई प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरी र सिराहामा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपेट नभएको निष्कर्ष निकालेका छन्। दुवै घटनाका लागि बनेका दुई छुट्टाछुट्टी समितिले आज गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा बाहिरी घुसपेट नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै 4 युवाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेका हुन्। 10 साउनमा सुनसरीको देवानगंज

0: मन्त्रालयले जनाएको छ। यो कार्यविधि गत साउन 29 गते अर्थ मन्त्रालय पुगेको थियो। धादिङको दुनिवेशी नगरपालिका जुगाडी स्थायी घर भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा राष्ट्रपा सांसद आशिका तामाङले संसदमा सोधिएको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले कार्यविधि तयार भएको बताउनुभयो।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौं। त्यसमा शव फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौं। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड अथवा 50 लाख रुपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रुपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौं। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। उपचारको क्रमबाट विशेष बिरामी भएको बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्था एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौं र त्यो हामी कहाँ आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको शव नेपाल ल्याउनु पर्नेछ।
0: अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने मन्त्री खनालले जानकारी दिनुभयो। तर मन्त्री खनाललाई पूरक प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग सवाल जवाब भएपछि सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिनु भएको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा जोखिम सूचीबाट हटाउन सरकारले प्राविधिक संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद निष्कल राईले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री पौडेलले सन् 2013 जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दावी गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ। समितिका अनुसार पर्सि बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। अख्तियारको प्रतिवेदनले औलाएका विषय र आयोगकै काम कार्यवाही लगायतका विषयमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्राविधिक जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सीआईएनसँग कुरा गर्दै कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल
2: विधान मसुरा समिति बनाएर महासमितिमा गएर पास गरेर आउनलाई समय अपुग हुने हुँदा महाधिवेशन वा महासमिति बैठकले मात्र विधान संशोधन हेरफेर गर्न पाउँछ। केही विधानका केही दफाहरूलाई हामीले विशेष महाधिवेशनबाट संशोधन गरिसकेका छौँ। अब त्यसमा पनि त्यसभन्दा बाहेक संगठनलाई पुष्ट दुरुस्त बनाउनको लागि केही तलमाथि केही तपाईँको चाहिँ शब्द चयन गर्दा केही शब्द चयन गर्नुपर्ने के थिएमा विधान मसुदा समितिले त्यस्तो केही एउटा तयारी गर्छ मसुदा गर्छ भन्ने हिसाबले विधान मसुदा समिति बनाउने प्राक्टिस चलिरहेकै हो। आज मात्रै यो अनुशासन कार्यक्रम दिइसकेको कारणले गर्दा अब उहाँहरू चाहिँ जिल्ला जानुहुनेछ। जो प्रमुख निर्वाचन अधिकारी हुनुहुनेछ उहाँलाई तालिम दिइसकेकोले अब निर्वाचन कहीँ हुँदैन कि के हुन्छ कि भन्ने कुरामा केही पनि कुरा रहेनछ।
0: लोकतन्त्र गणतन्त्र संघीयता समावेशिता नागरिक सर्वोच्चता स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता जस्ता आधारभूत संरचनामा कुनै सम्झौता हुन नसक्ने कांग्रेसको ठहर छ। यसैबीच पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा सभापति गगन कुमार थापाले आगामी महाधिवेशन निर्धारित समयमै हुने दोहोर्याउनु भएको छ।
3: थोरै समयभित्रमा काम गर्नुपर्नेछ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रियाहरू टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरिकन गर्नुपर्नेछ। कहीँ कतै कुनै पनि खालको चाहिँ अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं किनकि हाम्रो पार्टीको विधान हाम्रो परम्परा पनि

0: अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ, हामीले गर्यौं। असोजको 16 गतेबाट शुरू हुन्छ, काठमाडौँमा हुन्छ। असोजको 16 गते भन्दा अगाडि अब यसलाई कुन कुन दिन गर्ने, कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यतालिका बनाएर गर्ने हो।
1: अग्रगामी मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने घोषणा गरेको छ। मोर्चासँग आबद्ध जसपा नेपालले निर्देशन विपरीत लुम्बिनी प्रदेशमा मन्त्री सहभागी गराउन खोजेपछि तत्काल निर्णय सच्याउन माग गरेको हो। मोर्चाको आज बसेको बैठकले प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गर्ने कार्यको विरोध गरेको छ। संसदीय व्यवस्था लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै मोर्चाको निर्णय बाहिर भएकाले तत्काल सच्याउन निर्देशन दिएको मोर्चाका नेता सन्तोष परियालले जानकारी दिनुभयो। मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरेको छ। मोर्चामा जसपा नेपाल, आजपा, प्रलोपा लगायतका राजनैतिक दलहरू सहभागी छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका सिंचाई आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साकेले राष्ट्रिय गौरवका 6 सिंचाई तथा जलस्रोत आयोजना मध्ये 5 आयोजना आगामी 5 वर्षभित्र र 2 आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना तयार गरिएको बताउनुभयो।
2: सम्बन्धित आयोजनाहरू प्रमुखहरूले चाहिँ ती आयोजनाहरूमा चाहिँ 2 वर्षभित्र सक्ने र केही आयोजनाहरू चाहिँ आगामी 5 वर्षभित्र सक्ने गरी चाहिँ प्रस्तुत गर्नुभएको छ। र यी मन्त्रालय अन्तर्गत 6 राष्ट्रिय गौरवको आयोजनाहरू छन्। त्यसमा चाहिँ महाकाली सिंचाइ आयोजना, भेरी बबई, त्यस्तै गरी बबई सिंचाइ आयोजना, रानी जमरा कुदरिया सिंचाइ आयोजना, सिक्टा सिंचाइ आयोजना, सुनकोशी मरिन र भेरी बबई डाइभर्सन रहेका 4 राष्ट्रिय गौरवको आयोजनाहरूको स्कोप केही बढेकोले गर्दाखेरि यो चाहिँ त्यतिखेर टार्गेट गरेको आर्थिक वर्षमा अथवा चाहिँ समायोजन सम्पन्न गर्न नसकेको हो। र अबको हिसाबमा चाहिँ हामी एक लेभलको काम चाहिँ माननीय मन्त्रीजीको निर्देशन अनुसार आगामी 5 वर्षभित्र महाकाली बाहेक 5 वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाइ विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
1: मकवानपुरको भीमवेदी स्थित जुरी खेतमा बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगंजका रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती लक्ष्मी बडु रहेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा पर्नुभएका रजिस्ट्रार बडुको छाउनीमा उपचार भइरहेको मकवानपुर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: वीरगंजको उच्च अदालत जनकपुरी जिल्लाको उच्च अदालतको श्रीमान एक नम्बरको श्रीमान, त्यसपछि त्यहाँको रजिस्ट्रार साहब, उहाँको म्याडम, उहाँको छोरा, उहाँको छोरी र ड्राइभर, उहाँहरू काठमाडौँबाट टाढाउँदै वीरगंज जान भनेर आउनु भएको रहेछ। जुरेखेत भनेको भीमपेटीबाट करिब 2.5 किलोमिटर पर चाहिँ जुरेखेत भन्ने ठाउँमा, त्यो ठाउँ पटक पटक भएको एक्सिडेन्ट भइरहेको ठाउँ हो। त्यो ठाउँमा चाहिँ गाडी एक्सिडेन्ट भयो, करिब 100 मिटर तल हालको लगभग हालको पिचमा, माथिको पिचमाबाट झर्यो, यतापट्टि तलको पिचनिर नियर बाई त्यहाँनिर जोडिन आइपुग्यो त्यो गाडी, र खेत विदेश विस्तृत अवस्थामा गाडी आइपुग्यो। र त्यहाँ मध्येमा चार साफ म्याडम, उहाँको छोरा छोरी र उच्च अदालतको श्रीमानलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौँ पठाइयो।
1: काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको स्कर्पियो जीव बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगी सहित 4 हेलिकप्टरबाट तत्कालै काठमाडौँ ल्याइएको थियो। उहाँको छाउनीमा उपचार भइरहेको छ। सैनिक अस्पतालमा उपचाररत रजिस्ट्रार बडुकी 31 छोरी रिता बडुको अवस्था गम्भीर छ। 25 छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै दुर्घटनामा घाइते दाङको राप्ती नगरपालिका 8 भएका 32 जीप चालक छुनीलाल चौधरीको काठमाडौँमा उपचार भइरहेको छ। मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका कागजातहरू फर्जी नक्कली राखिएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण दर्ता गर्दा विदेशी चिकित्सकहरूले पेश गरेको सर्टिफिकेट सम्बन्धित नामक नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाएको छ। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्ति वरण व्यवस्थापन कार्यालय र केन्द्रीय तहसील कार्यालयलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको हो। नेपालको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएल का संस्थापक अमीर अख्तरको पहलमा इटालीमा सिटी वेस्ट फ्रेन्चाइज टी10 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालियन टी10को पहिलो संस्करण आउँदो नोभेम्बर 7-15 रोममा आयोजना हुने एपेक्स टी10 लिमिटेडले जनाएको छ। प्रतियोगितामा इटालीका 6 प्रमुख शहरमा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 10 ओभरको ढाँचामा खेलाइने प्रतियोगिताको व्यवस्थापन तथा लगानी एपेक्स टी10 लिमिटेडले गर्नेछ।
4: बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि स्थानीय तहको प्रयास,
5: दाल भात तरकारी फलफुल दुध होइन दुधजन्य पदार्थहरू भयो अण्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
4: औपचारिकतामा मात्रै सीमित नहुन विज्ञ तथा सरकारवालाको सुझाव, रिपोर्ट, विशेष श्रृंखला, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ। तर कमजोर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
9: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी,
10: दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमनको प्रत्येक मन्थमा नै भइरहेको छ। 6 महिनासम्म बच्चाको ग्रोथ चाहिँ ठिकै हुन्छ, त्यो बिग्रिन भनेको 6 महिनापछि हो। कोही कोहीको चाहिँ कम तौल जुन जन्मेको बच्चा हुन्छ नि त्यसको लागि 6 महिनाभित्र चाहिँ समस्या देखिन्छ।
9: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य सेवासँग जोड्नु बाल पोषण सुधारको महत्वपूर्ण पक्ष हो। चन्दपुर सामुदायिक अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तव बाल बालिकाको पोषण अवस्था बारे अभिभावकको सचेतना पनि महत्वपूर्ण हुने बताउनुहुन्छ।
11: एउटा त नियमित हाम्रो पोषणको स्टेटस हामीले जुन मंगलबार खोप लाग्छ नि त्यो दिन पनि हामी गर्छौँ। आमा बुवाहरूले लिएर आउनुभयो यो पोषणको केही समस्या छ भनेर भने नभए यो पिरियोडिकली पनि यो पालिकाको स्वास्थ्य शाखाबाट अभियानको रूपमा चल्छ। बीचमा कतिजना कुपोषित बच्चाहरू छन् अनि त्यसको सबै जाँच गरेर अनि त्यो हिसाबले उपचार गर्ने गर्छौँ।
9: चन्द्रपुर नगरपालिकाले स्वास्थ्य शाखा मार्फत बाल स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी आमाको दूधको महत्व, पूरक आहार, व्यक्तिगत सरसफाई तथा नियमित स्वास्थ्य परीक्षणको विषयमा अभिभावकलाई जानकारी दिने गरिएको छ। विशेषज्ञ डाक्टर सुभाष कुमार चौधरी,
5: तपाईँ गर्भवती नरहेको 9 महिना बच्चा जन्मिसकेपछि 2 वर्ष जुन हजार दिनुपर्छ नि, त्यसलाई एकदम महत्वपूर्ण मान्छ है, किनभने त्यो अवधिमा जस्तै आमाको पोषण भयो, स्तनपान समयमा एकदम पूरक आहार चाहिँ खायो भने बच्चा चाहिँ कुपोषण चाहिँ हुँदैन भन्छ कि। बच्चा जन्मिसकेपछि हाम्रो यहाँ के चल्छ भन्दाखेरि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ, किनभने आमाको दुधमा अरू दुध गर्ने लड्ने क्षमता, पौष्टिक तत्त्वहरू, प्रोटिनहरू सबै एकदम ब्यालेन्स हुन्छ। प्रत्येक वर्षै पाउने अथवा दुधी वर्ष पाउने हुँदा त्यसले पनि बच्चाहरूलाई चाहिँ कुपोषण गराउँछ। दाल भात तरकारी फलफुल दुध होइन दुधजन्य पदार्थहरू भयो, अन्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
9: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। के रासायनिक मलको प्रयोग राम्रो उत्पादनका लागि बाधक नै हो?
12: सन्तुलित मात्रामा डीएपी, यूरिया, पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन सस्टेनेबल बनाएर राख्छन्। हामीले डीएपी, यूरिया, पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छ।
4: मल र बिउ सिंचाईको तालमेल कसरी मिलाउने? विशेष संवाद श्रृंखला हिलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
13: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हिलो मौसम।
15: कम पानी परेको बेलामा धान बालीको स्याहार कसरी गर्ने? मलको मात्रासँगै थोरै मेहनतबाट धेरै धान फलाउने उपाय के होला? नमस्कार, म पलिस्ता शाक्य, संवाद श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ। धान खेतीको स्याहार, मलको मात्रा र सिंचाई तथा उत्पादन बढ़ाउने उपायका बारे आजको हेलो मौसममा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग कुराकानी गर्दैछौ।
12: धानको केसमा के छ भने अजोला पाइन्छ, अजोला चाहिँ हामीले पोखरीहरूमा थुप्रै ठाउँहरूमा पाइन्छ, यहाँले गुगलमा यस सर्च गर्नुहुन्छ अजोला AZOWL ले, यो चाहिँ गुगलमा सर्च गरेपछि कस्तो बोट हुँदो रहेछ भने हेर्न सकिन्छ। र त्यो अजोला चाहिँ खेतमा 15-20 किलो प्रति हेक्टरमा राखिदियो भने, 20-25 किलो राखिदियो भने त्यो अजोलाले के गर्छ भने यो वातावरणमा जुन नाइट्रोजन छन् त्यसलाई सोसेर धानलाई पठाउँछ है, र 30-40% के हुन्छ भने नाइट्रोजनको जुन आवश्यकता छ त्यो घटाइदिन्छ अजोलाले है। पछि त्यो चाहिँ पानी सुक्यो खेतमा भने त्यो आफै सुकेर मल बन्छ है। त्यो यो बहुगुणी हो अजोला। अजोला हामीले धानमा राख्न सक्छौ, खेतमा राख्न सक्छौ। त्यसै गरी यदि पोषक तत्वको कमी देखिएको छ भने अहिले युरिया, डीएपी, पोटासको व्यापक ठाउँ ठाउँमा किसानहरूले गुनासो गरेको भेटिन्छ। त्यस्तो कन्डिसनमा उहाँसँग अहिले हामीले धेरै मात्रामा त दिन सक्दैनौ, तर त्यही माइक्रोन्युट्रियन्टको झोल, सूक्ष्म तत्वको झोल मैले भने उहाँले जहाँ पनि यो भेटाउन सक्नुहुन्छ, जुनसुकै एग्रो भेटमा मैले यहाँलाई पहिले नै भनेको छु, यो तरकारी बालीहरूमा विशेष प्रयोग गरिन्छ पोषक तत्वको झोल, सूक्ष्म पोषक तत्वको झोल। उहाँले एकदेखि दुईचोटि, जसलाई जसले एकचोटि पनि युरिया डीएपी पोटास हाल्नु भएको छैन भने यो चाहिँ कम्तीमा दुईचोटि स्प्रे गर्नुहोस्। एउटा चाहिँ पहिलो गोडाई गरेपछि 20-25-30 दिनमा गर्नुहोस्। दोस्रो झोल चाहिँ 50-55 दिनमा हाल्दाखेरि 3 ml प्रति लिटरको दरले हाल्यो भने धेरै हदसम्म यो जुन यो नाइट्रोजन, फस्फोरस, पोटासको अलिकति जुन समस्या देखिएको छ, कमी छ, त्यसबाट राहत दिन्छ।
16: यति बेला विषम देवकोटाजीको कमेन्ट छ, उहाँले चाहिँ म विषम देवकोटा रूकुम पश्चिमबाट भन्नुभएको छ, धान रोप्ने समयमा यो खाता मल पहिलो नहाल्दा के असर गर्छ होला भन्नुभएको छ।
12: डीएपी, फस्फोरस बनाऊ र पोटास भनेको म्युरेटो पोटास, यिनीहरू चाहिँ बिस्तारै बिस्तारै जमिनमा जान्छन्, त्यसपछि बिस्तारै प्लान्टले लिने गर्छ, 15-20 दिन लाग्छ लिनमा। युरिया चाहिँ चाँडै लिन्छन्, डीएपी र पोटास त्यसै कारणले सुरुमै राखिन्छ, खेत जुन बेला हामी पडलिङ गर्छौ, अन्तिम तयारीको बेला नै राख्नुपर्ने हुन्छ, किनभने प्लान्टलाई लिन 15-20 होइन 10 दिनभन्दा बढी लाग्छ, जबकि युरिया खासै लाग्दैन। त्यसै कारणले यो मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन स्वतै घट्छ।
16: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छौ कि सक्दैनौ अहिलेको अवस्थामा?
12: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5%देखि 2.5%सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डीएपी पोटास तिनीहरू पनि के भन्छ, फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्, ग्राममा दिन्छन्।
16: कम भएपछि
12: बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रीन रिभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो दुई
16: मात्रा मिलाएर
12: प्रयोग हुँदाखेरि ग्रीन रिभोल्युसन हुन गयो।
16: माटो बिगार्छ भन्छन् नि त, फेरि
12: माटो सन्तुलित मात्रामा, इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं होइन, सन्तुलित मात्रामा डीएपी, युरिया, पोटास, त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन सस्टेनेबल बनाएर राख्छन्। हामीले डीएपी, युरिया, पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौ। यसरी गर्यो भने समस्या हुँदैन, तर किसानले के देखिएको छ भने एउटा मात्र रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने, प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो, त्यस्तो किसिमले काम गर्दैन।
16: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल यता गोबर मल पनि हाल्नु पर्यो,
12: किनभने कार्बन जति मात्र, अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
16: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
12: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने, यो लामो समयदेखि
16: परम्परागत
12: अभ्यास हो। यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ होइन, त्यसले गर्दा के हुन्छ भने पानी सोसेर राख्ने क्षमता माटोको बढ्छन् है, यो त्यसपछि जैविक किराहरू हुन्छन्, बेनिफिसियल इन्सेक्ट भनौँ न, मित्र जीवहरू हुन्छन्, तिनीहरूको संख्या बढ्छन्,
16: माटोलाई
12: फाइदा पुर्याउने बढ्छन्, र ती जीवहरूले के गर्छन् भने नाइट्रोजन, फस्फोरसहरूलाई बोट बिरुवालाई त्यो जीवहरूले फाइदा पुर्याउँछन् है, सोसेर चाहे बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो। तर रासायनिक मलको विकल्प हुँदैन, रासायनिक मलको मात्रा घटाइदिन्छन् यिनीहरूले, तर विकल्प बन्न सक्दैन।
17: यो कुराकानी सँगै आजको लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
4: सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष निकालिएको छ। गोली हान्नेलाई कार्यवाहीको सिफारिश गरिएको छ भने विदेशमा अल्पत्र नेपालीको उद्धार राहत तथा घरफिर्तीका लागि कार्यविधि तयार भएको छ। कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा छ। कांग्रेस 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन गरेको छ भने तयारी औपचारिक शुरू भएको जनाएको छ। विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी हुने भएको छ। राष्ट्रिय गौरवका सिंचाई योजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना समेत तयार गरिएको छ। र नेपालका ईपीएल संस्थापक अमीर अख्तरले इटलीमा T10 क्रिकेट लीग आयोजना गर्ने हुनुभएको छ। इटलीका 6 प्रमुख शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन्। हप्ता आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष सन्दर्भ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 6 MHz.
1: हेलम्बु एफएम 89.6 MHz मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म यमलिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 3 गते बुधबार, श्रावण शुक्ल पक्ष सप्तमी तिथि, ईस्वी सन् 2026 अगस्त 19 तारीक, नेपाल सम्बत 1140 गुलाथ। आज विश्व फोटोग्राफी दिवस पनि। आज बिहान सूर्योदय 5:37 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:36 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। मकवानपुरमा 4 विद्यार्थीलाई खोलाले बगाए, एकजनाको मृत्यु, 2 बेपत्ता, सिरामा प्रहरीकै गोलीबाट गणेशको ज्यान गएको छानबिन समितिको निष्कर्ष। राष्ट्रपतिले बोलाए केन्द्रीय समितिको बैठक, महत्वपूर्ण विषयहरू बैठकका एजेण्डा। सर्वोच्चको पुनरावलोकन नटुङ्गिने, कांग्रेसले अघि बढ़ाए महाधिवेशन प्रक्रिया। कंगोमा इबोला नियन्त्रण बाहिर, संक्रमण दर उच्च बिन्दुमा रहेको डब्ल्यूएचओ को चेतावनी। युक्रेनलाई ड्रोन आपूर्ति गरेको मूल्य बेलायतले चुकाउनु पर्ने रूसको चेतावनी। र गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सेटिङ भएको छानबिन समितिको निष्कर्ष, आफै निर्णायक, आफैलाई पदक। साझा खबरको शुरूमा स्थानीय खबर। भाइरल ज्वरोको संक्रमण फैलिएपछि दोलखाको जिरी नगरपालिकाले नगरपालिकाभित्रका विद्यालयहरू 3 दिन बन्द गर्न निर्देशन दिएको छ। केही साता यता फैलिएको इन्फ्लुएन्जा भाइरसका कारण बाल बालिकाहरू बिरामी परेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गर्न निर्देशन दिएको हो। जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले इन्फ्लुएन्जा भाइरसको संक्रमण तीव्र भएका कारण थप व्यक्तिमा संक्रमण नहोस् भनेर आजदेखि भदौ 6 गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो। जिरी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर अनुभव लामिछानेले 6 जनाको नमूना प्रयोगशालामा परीक्षणका लागि पठाउँदा इन्फ्लुएन्जा भाइरस पोजिटिभ देखिएको बताउनुभयो। कतिपय बाल बालिकाहरूमा स्क्रब टाइफस समेत देखिएको जिरी अस्पतालले जनाएको छ। इन्फ्लुएन्जा फ्लू भाइरसको संक्रमणले संक्रमण रोग हो। यो भाइरस सबै उमेर समूहका मानिसले लाग्न सक्छ। ज्वरो आउनु, टाउको दुख्नु, जीव र मांसपेशी दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु, नाक बन्द हुनु, सिंगान बग्नु लगायत यसका लक्षण हुन्। बोल्दा, खोक्दा, हच्छ्यु गर्दा भाइरसको संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन जिरी नगरपालिकाले आग्रह गरेको छ। रसुवाको हिमाली क्षेत्रमा चौरी पालन व्यवसाय घटेसँगै नेपालकै जेठो र ऐतिहासिक चीज उद्योग संकटमा परेको छ। पछिल्लो वर्षहरूमा चौरी पालन व्यवसाय छाडेर हिमाली क्षेत्रका चौरी पालक किसानहरू होटल तथा लज व्यवसाय सञ्चालन गर्न थालेपछि चीज उद्योगहरूमा दूधको अभाव हुन थालेको बताएका छन्। चौरी पालकहरू पर्यटन व्यवसायतर्फ आकर्षित भएपछि रसुवाको धुन्चे, चन्दनबारी, लाङटाङ, तातोपानी र गतलाङ क्षेत्रमा चौरी पालन व्यवसाय पातलिँदै गइरहेको बताएका छन्। ग्रामीण महिला सृजनशील परिवार सिन्धुपाल्चोकले आफ्नो 33 स्थापना दिवस विभिन्न कार्यक्रमसहित समापन गरेको छ। स्थापना दिवसको अवसरमा महिला अधिकार, लैंगिक समानता, हिंसामुक्त समाज निर्माण र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न क्षेत्रका 12 महिलालाई सृजनशील समानता पुरस्कारबाट सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा महिला हिंसा विरूद्धका अभियानकी जेन्जी अभियन्ता मनिषा राणा मगर, संस्थाकी पूर्व अध्यक्ष कल्याणी नेपाल, संस्थापक रामदेवी तामाङ, कान्तिपुरकी संचारकर्मी कमला पाखरिन, राजनीतिक नेता तथा सफल हिमाल आरोही माया गुरूङ, निवर्तमान उपाध्यक्ष तथा उपप्रमुख भोटेकोशी गाउँपालिकाकी दाबुटी शेर्पा, त्रिपुरा सुन्दरी गाउँपालिकाकी